0: मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9166715475।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-9899।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5-0 किलोमिटर।

0: itu mangga.
1: यस संसारमा असम्भव कुराहरूलाई सकारात्मक सोचले सम्भव बनाउँछ।

हरेक समय शुभ रहोस, एकदम उत्कृष्ट रहोस, तपाईका राम्रा हर मनोकामना पूर्ण हुन्। एउटा एउटा बहानाले हामी खुशी बटुल्ने गर्दछौं। यो खुशी बटुल्दै आफ्नो जीवनमा त्यो शान्तिलाई पनि अंगालौं। त्यसले हाम्रो जीवनलाई परिपूर्ण पार्दछ। हामी सुन्दर देखिन्छौं। मन भित्रैबाट हामी गदगद भएपछि हाम्रो सबै कर्म राम्रा बन्दछन्। आज पनि उमंगमा तपाईँको नजिकै हाजिर भएकी छु मन्दिरा। यहाँहरू सम्पूर्णलाई हार्दिक शुभकामना व्यक्त गर्दै अभिनन्दन गर्दछु।

हामी प्रत्येक कुरालाई आफ्नो मन र बुद्धिद्वारा बुझ्न चाहन्छौ, तर केही यस्ता चिजहरू छन् जसलाई केवल अनुभव मात्र गर्न सकिन्छ, जस्तो तिर्खा लाग्नु र पानी पिएर तृप्त हुनु। प्रेम र आवाज।

बत्ती बाल्नुहोस्, अँध्यारो हटाउनुहोस् आफ्नो जीवनमा, सुख र शान्तिले आफ्नो जीवन जिउनुहोस्। आज म तपाईलाई जे दिन गइरहेको छु त्यो सबभन्दा अमूल्य चीज हो। तपाई जादू मन्त्र बिर्सन सक्नुहुन्छ, कुनै चीज छ भने त्यसलाई हराउन पनि सक्नुहुन्छ, तर म जे दिन गइरहेको छु यदि तपाईले यो कुरा बुझ्नुभयो भने तपाईको पूरै जिन्दगी परिवर्तन हुनेछ। यो भन्दा बहुमूल्य चीज अरू हुनै सक्दैन, किनकि यो हो कुरा विवेकको, यो हो कुरा यस जीवनको, यो हो कुरा यस जीवनमा आनन्द लिने विषयको, यो हो कुरा यो जुन जीवन रूपी उपहार तपाईलाई प्राप्त भएको छ त्यसलाई स्वीकार गर्ने बारेमा।

अनि कसले तपाईलाई यो जीवन दिए? कसले तपाईलाई यो जीवन दिए? उनले तपाईलाई यो जीवन दिए जसले सारा संसारको रचना गरेका हुन्। तपाई चन्द्रमालाई हेर्नुहुन्छ, आज म सुन्दै थिएँ त एकजनाले भन्यो, कसैले गीत गायो भने चारवटा चन्द्रमा उदाए जस्तै हुनेछ। यदि कुनै राति साँच्चै नै चारवटा चन्द्रमा उदाए भने मलाई त हाँसो उठ्यो, तुरन्तै डाक्टर कहाँ जानेछन्? मैले त चारवटा चन्द्रमा देखिरहेको छु, केही त गडबडी भयो। अनि चारवटा चन्द्रमा उदाउनु भनेको कुनै चीजको उपस्थितिमा त्यो माहौलको स्वभाव बढ्नु हो, माहौल राम्रो हुनु हो। यति राम्रो चीज जुन प्राप्त भएको छ, मानिसले त कल्पना पनि गर्न सक्दैन यो भन्दा राम्रो चीज उसले अरू के पाउन सक्छ। त तपाईलाई म एउटा उदाहरण दिन्छु अनि तपाई यो सुन्नुहोस्, किनकि यदि यो उदाहरण बुझ्नुभयो भने धेरै कुरा बुझ्नुहुनेछ। त म एउटा कोठा बनाउन लगाउँछु, बनाइएको छैन, बनाउन लगाउँछु। अनि त्यो कोठा एकदमै राम्रो कोठा छ, सुन्दर कोठा छ, राम्रो भन्दा राम्रो सिंहमर्मरको छ त्यसको भुइँ। भित्तामा चित्रकला यस्ता यस्ता मानिसहरूको छ जो संसारमा सुप्रसिद्ध छन्। त्यसमा राम्रो भन्दा राम्रो पर्दा लगाइएको छ, त्यसमा गलैंचा जुन बिछ्याइएको छ त्यस कोठामा, त्यो यस्तो बिछ्याइएको छ कि कुरै नगरौं। त्यसमा हरेक चीजको प्रबन्ध छ। अब एकजना यस्तो व्यक्तिलाई म खोज्दछु जो साँच्ची नै निकै गरीब छ, जोसँग केही पनि छैन। हेर्नुहोस्, यस्तो व्यक्ति, यस्तो दरिद्र व्यक्ति जसले यस्तो कोठाको उसको जीवनमा कल्पना पनि गर्न सक्दैन, उसलाई म भन्छु कि म तिमीलाई एउटा यस्तो ठाउँमा लिएर जान्छु जुन अत्यन्तै राम्रो छ। अब उसलाई त्यस कोठासम्म म लिएर जान्छु। रातिको समय छ अनि रात पनि यस्तो छ, अँध्यारो, चन्द्रमा छैन, छेउ छाउमा कहीँ कतै पनि बत्ती छैन, निष्पट्ट अँध्यारो, सबै ठाउँमा अँध्यारै अँध्यारो छ। अनि ऊ त्यस कोठामा प्रवेश गर्छ। जसै ऊ त्यस कोठा भित्र जान्छ, म उसलाई एउटा कुरा भन्छु कि बत्ती बाल्न नबिर्सिनु। उसले त्यो कुरा बिर्सिन्छ। अब कोठामा प्रवेश गर्छ, यताउता हेर्ने कोशिश गर्छ, उसले केही देखिरहेको त छैन, अनि के गर्न थाल्छ? हातले छाम्न थाल्छ। अब उसले हातले छाम्न थाल्छ अनि त्यहाँ एकदमै राम्रो सुन्दर भाँडो राखिएको छ सिसाको, र त्यो झर्छ

0: अब के भयो भुइँमा सिसै सिसा, अनि उसले देखिरहेको त छैन। अलि अघि जान्छ, त्यसपछि उसलाई सिसाले घोच्छ। घोच्छ कि घोच्दैन, अनि के हुन्छ? दुख्छ, पीड़ा हुन्छ, कराउँछ। अब के गरोस् बिचराले? जब खुट्टामा सिसाले घोच्यो भने अघि बढे, दुख्छ तैपनि दुख होइन त, अनि पछि गयो तैपनि दुख। अब उसले आँखा ठूलो पारेर हेर्ने कोशिश गर्छ। उसले आँखा जति उघारेर हेरे पनि, यति उघारे पनि अँध्यारो छ भने उसले केही देख्न त सक्दैन। जे होस्, यदि उसले आफ्नो खुट्टाबाट सिसा निकाले पनि ऊ कता जाला? उसले देखिरहेको छैन सिसा कहाँसम्म फैलिएको छ। अनि उसले के गरोस्? एउटै कुरा छ, के यो कोठा राम्रो छ कि छैन त्यो कुरा कहिले थाहा हुन्छ? त्यो कहिले थाहा हुन्छ? बत्ती बालेपछि। त्यसमा जुन कला छ त्यसको आनन्द उसले कहिले लिन सक्छ? त्यहाँ जुन खानेकुरा राखिएका छन् तिनलाई उसले कहिले देख्न सक्नेछ? त्यहाँ जुन पलङ राखिएको छ त्यसमा उसले कहिले सुत्न सक्नेछ? यी सारा कुरा, आनन्द लिने, चित्रकलालाई हेर्ने, खानेकुराको आनन्द लिने, पलङमा सुत्ने, सिसाबाट बच्ने, पानी पिउने, यी सबै समस्या बत्तीकै हो। त्यसो भए मेरो एउटा प्रश्न छ, तपाईँ नै हो ऊ? मैले भने गरीब गरीब जोसँग केही पनि छैन, जब तपाईँ जन्मिनु भयो तपाईँसँग के थियो? कति पैसा थियो तपाईँसँग जब तपाईँ आमाको गर्भबाट जन्मिनु भयो? कति पैसा ल्याउनु भएको थियो आफूसँग? एक कौडी पनि थिएन। सबभन्दा दरिद्र, दरिद्र दरिद्र भन्दा पनि दरिद्र, गरीब भन्दा पनि गरीब, दरिद्र दरिद्र दरिद्र दरिद्र दरिद्र भन्दा पनि दरिद्र, गरीब भन्दा पनि गरीब, यस्तो गरीब त कोही पनि छैन। र नौ महिनादेखि केही खाएकै थिएन, नौ महिनादेखि केही पनि खाएको थिएन। हेर्नुहोस्, जब म जान्छु संसारमा मानिसहरू मसँग यही प्रश्न सोध्छन्, हजुर पानी छ कि छैन यो कोठामा? अनि म के भन्छु? बत्ती बाल्नुहोस्। जब प्रकाश हुन्छ भने तपाईँ देख्न सक्नुहुनेछ, जब तपाईँ देख्न सक्नुहुनेछ भने तपाईँका शंका आफसे आफ हट्नेछन्।
1: थप जानकारीका लागि premrawat.com अथवा 01590-1765 र 98-43-1650-11 मा सम्पर्क गर्न सक्नुहुन्छ।

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5-star होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-587-915
7: हेलो
8: हेलो क्रिस्पी सुन न घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ यी सम्पूर्ण सामान किन्न कता जाने होला
9: किन यताउता गर्नु पर्यो पोखरा 7 मासबारमा रहेको PST टेरसमा जाऊ न त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि
10: सम्पर्क PST ट्रेडर्स पोखरा 7 मासबार श्रीकृष्ण माविदेखि बुलाउँदी लेकसाइड जाने बाटोको बीचमा प्रोप्राइटर टेकराज पौडेल मोबाइल नम्बर 9860390362 9556434 खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ साथै होम डेलिभरीको पनि व्यवस्था छ
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै PRP स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
10: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धौलो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
10: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरमा
3: सम्पर्क सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9856028104
10: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा
3: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ कच्ची बाटोको लागि 4-wheelको पनि व्यवस्था छ एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9560110909 9828842020 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ
10: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93 97 59 50 960 दोस्तीटु मिट सप।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171 87 488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर,
4: गुरुकुल,
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: समय सापेक्ष प्रसंग, फरक दिन फरक विषय, समय सन्दर्भ, हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ।
3: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर्संवाद कार्यक्रम समय सन्दर्भ। सामाजिक
4: समाजमा साँच्चै चाहिँ एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ।
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
3: आर्थिक
7: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको होली र पानी जस्तो छ।
10: मदन भण्डारीलाई खासै होइन नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाई राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशापित रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा हामी आज छलफल गर्नेछौ पछिल्लो समय हामीले उठाइरहेको प्रसंग, राजनीतिक क्षेत्रमा युवा जनशक्ति एकदमै कम भए भनिरहँदा अहिले जुन पछिल्लो सरकार गठन भयो त्यो सरकारमा हेर्ने हो भने अधिकांश व्यक्तित्व भनौ अथवा धेरै व्यक्तिहरू चाहिँ 100% 99% व्यक्तित्वहरू चाहिँ युवा हुनुहुन्छ। देशको प्रधानमन्त्रीज्यू त मेरो भाइ उमेरको व्यक्तित्व हुनुहुन्छ भने आज हामी छलफल गर्नेछौ युवा नेतृत्व र अहिलेको राजनीतिक परिवर्तनको विषयमा छलफल गर्नेछौ। छलफलका लागि हामीसँग हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी महानगर कमिटिका सदस्य हुनुहुन्छ, आध्यात्मिक व्यक्तित्व हुनुहुन्छ, सामाजिक क्षेत्रमा अत्यन्त क्रियाशील व्यक्तित्व हुनुहुन्छ गुरूप्रसाद बराल। उहाँसँगको कुराकानी लिएर आएका छौं। गुरुजी, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। अहिलेको पछिल्लो राजनीतिक परिवर्तनलाई जुन मैले अघि पृष्ठभूमिमा पनि भने होइन, एकैचोटि जुन खालको परिवर्तन भयो त्यसलाई चाहिँ तपाईँले कसले मूल्याङ्कन गर्नुहुन्छ?
1: यो चाहिँ कस्तो छ भन्दाखेरि हजुरको देशमा प्रजातन्त्र आयो, प्रजातन्त्र हुँदै लोकतन्त्र भनियो, गणतन्त्रसम्म आइसक्यो, तर पनि नागरिकहरूका आवश्यकताहरू, नागरिकताका चाहिँ समस्याहरू चाहिँ ती हलहरू हुन सकेनन् र झन् देश बर्बादीकरणतिर गयो, क्षयकरणतिर गयो। त्यसले गर्दाखेरि अहिलेको यो पुस्ताले त्यसलाई चुपचाप सहेर बस्न सकेन र हामीले जेएनजी आन्दोलनको एउटा कठोर समयलाई हामीले चाहिँ त्यसलाई चाहिँ हामीले सहनु पर्यो र 76 जनाभन्दा पनि 52 नानीहरूले शहादत प्राप्त गर्नुभयो। त्यो भनेको हजुरको एउटा फ्रस्ट्रेसन थियो, त्यो आक्रोश थियो र देश नभनेको पीड़ा थियो र बेरोजगारीको समस्या थियो। त्यो चिजले एउटा यो देशलाई यस्तो टर्निङ पोइन्टमा युटर्न गरेर बदलियो कि अब यो देशमा युथहरूले सम्हाल्नुपर्ने हुन्छ र देशलाई एउटा गति दिनुपर्छ भन्ने एउटा चाहिँ त्यसले मार्ग निर्देशन गरेको मैले महसुस गरेको छु।
0: हजुर, अब यो जुन यहाँले भन्नुभयो फ्रस्ट्रेसन थियो होइन, देश बनेको छैन भन्ने थियो, अब त्यो बनिहाल्छ भनेर फेरि आम नागरिकले कसरी विश्वास गर्ने? अहिलेको यो छोटो समयको परिवर्तनलाई चाहिँ कसरी हेर्नु भएको छ?
1: हरेक कुरालाई हामीले समयलाई छोडिदिनु पर्ने हुन्छ
0: हजुर,
1: तर हामी चाहिँ मानिस हौ नि त, हामी जहिले पनि आशातीत जिन्दगी बाँचेर हिँड्ने गर्छौँ। किन भन्दाखेरि त्यो पुस्ता जसले हामीले सम्मान गरेका थियौँ, जसले चाहिँ जेल खानुभयो, नेल खानुभयो, तपाईँको चाहिँ धेरै दुःख र कष्ट गरेर यहाँसम्म लिएर आउनुभएको थियो, उहाँहरूले चाहिँ राम्रो गर्नुहुन्छ भनेर हामी आशा पनि थियौं र उहाँहरूलाई पटक पटक हामीले साथ सपोर्ट गर्यौं, दुई तिहाईका बहुमतहरू दियौं। यो देशमा कुन पार्टीले दुई तिहाई बहुमत ल्याएन? मिलेर पनि जसरी हुन्छ उहाँहरूले चाहिँ हामीलाई चाहिँ डेलिभरी दिन्छु भन्ने नाममा झुक्क्याउनुभयो। करप्सनले सीमा नाग्यो, अन्याय, अत्याचार, पापाचार, दुराचार, भ्रष्टाचार, व्यभिचार होइन, अब यो 35-40 वर्षको यो पिरियडमा हामीले देख्नु पनि देखियो, नदेख्नु पनि देखियो। मलाई चाहिँ लागेको थिएन यी हाम्रा अग्रज व्यक्तित्वहरू, उहाँहरू पनि त हाम्रै काका, हाम्रै पिताजीहरू, बाबाहरूको पुस्ता हो नि, यहाँ कुनै पनि ग्रहबाट छुट्टै मान्छेहरू कोही पनि आएका छैनन् र उहाँहरूले चाहिँ जुन धोका दिनुभयो त्यो ठूलो धोका हो त्यो, किनभने उहाँहरू सम्पत्ति कमाउन लाग्नुभयो। यो देशको मन्त्रीहरू, प्रधानमन्त्रीहरू माफियासित मिलेर जब सम्पत्ति कमाउन थाल्छ, देशले आफ्नो मार्गलाई चाहिँ छोडेर गलत मार्गमा जान्छ भन्ने भाष्य उहाँहरूले स्थापित गर्नुभयो, त हामी क्रियाशील भन्न सक्छौ। त्यस कारणले गर्दाखेरि अब उहाँहरूलाई पनि मेरो चाहिँ रिक्वेस्ट के छ भने एकचोटि तपाईँका भाइ छोराछोरीहरू मैदानमा आएका छन्, एकचोटि हेर्नुहोस् न, एकचोटि उहाँहरूलाई हेराउन र उहाँहरूले चाहिँ पक्कै पनि राम्रो गर्नुहुन्छ। किन भन्दाखेरि यो पुस्ता भनेको, हाम्रो पुस्ता भनेको हामीले चाहिँ यो देशका दुर्दशाहरू मात्रै होइन, यो देशका चाहिँ दैविक विकटहरू होइन, भूकम्पका कुराहरू, हजुरको चाहिँ कोभिडका कुराहरू, हामीले यो पुस्ताले नभोगेको कुरा केही पनि छैन। कहिलेकाहीँ लाग्छ यो सबैभन्दा भाग्यमानी पुस्ता पनि हो, र कहिलेकाहीँ लाग्छ सबैभन्दा दुःखी पुस्ता पनि हो। हामी बाँच्न सिकेका छौँ, हामी सङ्घर्षबाट खारिएर निस्कन समय र परिस्थितिले हामीलाई सिकाएको छ, र अब हामीले चाहिँ धोका दिनु हुँदैन, यो पुस्ताले धोका दिनु हुँदैन। यो पुस्तामा आशा छ, यो पुस्तामा मानिसहरूले चाहिँ प्रार्थना गरिरहेका छन्। पक्कै पनि अब यो देश र नेपाल र नेपालीको जय हुन्छ, यो पुस्ताले राम्रो गर्छ। हामीले वेट एन्ड सी, केही समय त पर्खिनु पर्यो नि, भल्ल त हामीले 100 दिनको पार गरिरहेका छौँ, र यो पुस्ताले निराशा हुन दिँदैन। यदि निराशा हुने वातावरण बनायो भने पनि ती पुस्ताहरू आउने छैनन्, र योभन्दा तल्लो पुस्ता, अहिले प्रधानमन्त्रीको उमेर 36 वर्ष 37 वर्ष भनिरहँदा अब 25 वर्षको पुस्ता आउँछ, कसैले पनि चाहिँ त्यो दिवा सपना नदेखे हुन्छ होइन। तर यो पुस्तालाई चाहिँ देश बिगार्नको लागि छुट छैन, यसैले गर्छ, गर्नको लागि अगाडि बढिरहेका छन्, उनीहरूसित क्लियर भइसक्छ।
0: मैले सुनेकी थिएँ जुन देशका नेता व्यापारी हुन्छन् त्यो देशका जनता सधैँ अभावमा जिउँछन् भनेर सुनेकी थिएँ। साक्षी हो त्यो, जुन धन कमाउनै लागेका नेता त व्यापारी नै त भयो नि होइन, कसरी आउँछ भन्नेमै लागे कि।
1: कल्पना गर्नुहोस्, मैले त्यो परिस्थिति एकदम नजिकबाट पनि देख्ने एउटा मौका पाएँ होइन। म चाहिँ कलेज पढ्ने गर्दै गर्दा म काठमाडौँमा होइन, आदरणीय व्यक्तित्वज्यूहरू मेरो पारिवारिक पृष्ठभूमिमा हेर्नुहुन्छ भने होइन, मेरो चाहिँ फ्यामिलीमै एमालेबाट नेतृत्व गर्नुभयो, मन्त्रीसम्म हुनुभएको छ मेरो ग्रेन्ड फादर होइन, नेपाली कङ्ग्रेसमा मेरो काकाहरू हुनुहुन्छ, मैले धेरै नजिकबाट आदरणीय व्यक्तित्वहरूले हेरेको छु। व्यक्तिगत रूपमा उहाँहरू सम्मानित हुनुहुन्छ, पूजनीय हुनुहुन्छ, प्रार्थनीय हुनुहुन्छ, उहाँले देशलाई गद्दार गर्ने काम त गर्नुहुन्छ, तर उहाँहरूको पार्टीको जुन नेतृत्व छ त्यो लिडरसिपले यो देशमा केही गरेन होइन। तपाईँको पजेरो काण्ड, रातो पासपोर्ट काण्ड होइन, तपाईँको चाहिँ के अरे सांसद खरिद बिक्री काण्डहरू, महाकाली सन्धिहरू होइन, यी यस्ता यस्ता चिजहरूबाट हामी गुज्रिँदै आइरहेका छौँ। जब चाहिँ हजुरको मलाई कहिले कहिले के लाग्छ भन्दाखेरि नेतृत्वहरूले एकदमै कठिन सङ्घर्ष गर्नुभयो होइन, अभावमा बाँच्नुभयो, र उहाँहरूको हातमा 81 तपाईँको चाहिँ त्यो फल प्राप्ति भयो, तर त्यो फलको चाहिँ अर्थ उहाँहरूले नबुझ्नु भएन होला होइन। केही चाहिँ त व्यापारीहरूको घेराबन्दीमा पर्नुभयो, केही माफियाहरूको घेराबन्दीमा पर्नुभयो, तर उहाँहरूको चाहिँ सांसदको गरिमामय पद, मन्त्रीको गरिमामय पद, देशलाई निकास दिने होइन उहाँहरूका कुराहरू, तपाईँको चाहिँ होइन साम्यवादका कुराहरू, समाजवादका कुराहरू, लोकतन्त्रका कुराहरू, कति गहकिला कुराहरू थिए, तर ती उहाँहरूको मुखमा मात्रै भयो, तर उहाँ एउटा चाहिँ सानो दायरामा अड्किनु भयो, किनभने उहाँहरू चाहिँ व्यापारीहरू होइन, माफियाहरू, जसले चाहिँ तपाईँको चाहिँ होइन नेतालाई प्रभावमा पारेर, तपाईँको शक्तिलाई र सत्तालाई प्रभावमा पारेर आफ्नो मुठीमा हालिमुहाली गर्छन्। ती मानिसहरूको चक्कर बिउमा फस्नु भएर उहाँहरूले आफ्नो लक्ष्य गतिशीलतालाई नै बिर्से जस्तो मलाई लाग्छ।
0: हजुर, त्यही कारणले हो नयाँ राजनीतिक शक्तिको आवश्यकता महसुस भएको।
1: हजुरको यो समय हो, यो आवश्यकता महसुस हुँदैन, तर समयले ल्याइदिन्छ। हजुरको समयले किन ल्याइदिन्छ भन्दाखेरि, जब घरमा एउटा पिताले घरलाई राम्रो तरिकाले ह्यान्डल गर्दैन, छोराछोरीको चाहिँ माया ममता, आफ्नो श्रीमतीलाई चाहिँ गर्ने रेस्पेक्ट प्रेम जब हुँदैन, जब ऊ चाहिँ रात विरात जाँड खाएर आउँछ होइन, जब घरको बारेमा अस्त व्यस्त छ, उसलाई केही मतलब हुँदैन भने होइन, त्यो परिवारमा एकदमै विडम्बना खड्किन्छ, बडो दुःखदायी कष्टकर हुन्छ त्यो परिवारमा बस्ने मान्छेहरूलाई। ठ्याक्कै राज्य पनि त्यस्तै हो, देश पनि त्यस्तै हो। देशको अभिभावकले जब चाहिँ तपाईँका गरिबका झुपडीहरू भुल्न थाल्छ, ती च्यातिएका कपडाहरू कि ती चाहिँ हजुरको दुर्गम बस्तीहरू जहाँ आजसम्म आजको दिनसम्म सदरमुकामसम्म चाहिँ कालो पत्रीले जोडिएको छैन, त्यहाँको चाहिँ शिक्षाको अवस्था, त्यहाँको स्वास्थ्यको अवस्था, त्यहाँको मानिसहरूको चाहिँ तपाईँको चाहिँ चेतनाको अवस्था होइन, जब शिक्षामा चाहिँ राम्रो तरिकाले हामीले चाहिँ अगाडि बढाउँदैनौँ, त्यो मानिसहरूले चाहिँ कसरी चाहिँ तपाईँको चाहिँ उन्नति, प्रगति र समृद्धिको यात्रा तय गर्न सक्छ होइन। कहिले कहिले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई म सम्झिन चाहन्छु होइन, कैयौँ चाहिँ तपाईँको चाहिँ ती साइन्टिस्टहरू, वैज्ञानिकहरू, पतन भएर गइरहेका छन्, हलो समाउँदै उनीहरू गइरहेका छन्। किनभने अवसर प्राप्त नगरिसकेपछि त्यो सम्भावित पोटेन्सियल त त्यो ऊर्जा चाहिँ मरेर गएको हुन्छ। त्यो हाम्रो नेतृत्वले त्यसलाई जोड्नुपर्ने थियो नि त, होइन? हजुरले हेर्नुभयो भने 35 वर्षसम्म एउटा आयोजना सम्पन्न नहुने, होइन? मेलम्चीको बारेमा अझै पनि हामी चाहिँ कहिले मेलम्ची आउला, कहिले के भइरहेछ, कहिले के भइरहेछ त्यहाँ गइरहेका छौँ। 50 वर्ष भइसक्यो हुलाकी राजमार्गहरू बन्दैनन्। ठ्याक्कै यही पेरिफेरीमा हजुरले समृद्ध भनेका देशहरू हेर्नुहोस् त, दुबईको कुराहरू गर्नुहोस्, ती मलेसियाको कुराहरू गरौँ, सिङ्गापुरका कुराहरू गरौँ, होइन? ती खाडी राष्ट्रहरू जहाँ बालुवा मात्रै छ, एउटा रुखलाई हुर्काउनको लागि एउटा मान्छे हुर्काउनुभन्दा बढी चाहिँ दुःख र कष्ट छ, त्यस्ता देशहरू भन्न सक्छन् भने यो हाम्रो पवित्र पुण्यभूमि हजुरको, होइन? उत्तरको हिमालबाट सप्तगण्डकी, सप्तकोशी, सप्तभेरी अविरल रूपमा बगिरहेका छन्। जताततै हरियाली छ, होइन? हजुरको चाहिँ अब हामीसित चाहिँ तपाईँको युरेनियमको कुराहरू गर्नुहुन्छ भने लोमानथाङमा, मुस्ताङको लोमानथाङमा चाहिँ 20,000 टनभन्दा त्यसलाई चाहिँ निकाल्ने हो भने त्यसलाई चाहिँ तपाईँको प्योर गर्ने त्यो एउटा प्रणाली हुन्छ, त्यसलाई चाहिँ शुद्धिकरण गर्ने हो भने 20,000 टनभन्दा बढी हामीसित त्यहाँ चाहिँ युरेनियम छ। हामीसित तपाईँको चाहिँ मकवानपुरको चाहिँ हेटौँडा बजारबाट 40 किलोमिटर उत्तरमा तपाईँको 15,000 भन्दा बढी टन हामीले प्योर शुद्धिकरण गरेको चाहिँ युरेनियम निकाल्न सक्दा रहेछौँ, होइन? आज संसारको सबैभन्दा महँगो धातुको रूपमा त्योभन्दा 32 अरू जिल्लाहरूमा युरेनियम छ भनेर हाम्रो चाहिँ तथ्याङ्कहरू छ। भनेपछि हामीसित के छैन, होइन? हाम्रो चाहिँ यी नदीहरू चाहिँ चाइनातिर किन बगेनन्? किन हाम्रो चाहिँ हिमाल पहाड तराई हुँदै बगे? त्यो समृद्धि होइन र, होइन? आज सिंचाइ यत्रो जलस्रोतको धनी देशमा सिंचाइको छैन भन्दाखेरि कति लाजमर्दो अवस्था छ। हाम्रो 70% तराई भूभागमा अझै सिंचाइ पुगिरहेको छैन, यो कमजोरी कसको त, होइन? सत्तामा बसेर डाडु पानी लिएर हामी गर्छौँ नि त, देश विकास गर्छौँ, हामी जनतालाई समृद्धि दिन्छौँ भन्ने व्यक्तित्वहरूले सोच्नुपर्ने कुराहरू होइन र, कहाँ अल्मलिनुभयो उहाँहरू हगि? त्यस कारण गर्दा यो हाम्रो बाध्यात्मक परिस्थिति हो। उहाँहरूलाई गाली गर्नु, उहाँहरूलाई चाहिँ अपमान गर्नु हाम्रो कुनै लक्ष्य छैन, तर हामीले चाहिँ ठ्याक्कै त्यहीँ जोडिन्छ यो 40 वर्षमा उहाँहरूले कहाँ कहाँ सुक्नुभयो, किनभने पैसा कमाउनु राजनीतिको ध्येय होइन।
0: हजुर, जियोस् परिवर्तनै नभएको त होइन नि त, फेरि संचार स्वास्थ्य क्षेत्रमा केही परिवर्तन त भएको छ नि त।
1: परिवर्तन त समयले लिएर आउँछ, यो समयले तपाईँको हगि ती छिमेकी राष्ट्रहरू, ती विकसित देशहरू चाहिँ त्यो लेभलमा पुगिसक्दाखेरि हामी त यो बाध्यात्मक परिस्थितिमा यहाँ आउनै पर्ने हुन्छ, किनभने यो हामीले चाहेर पनि नचाहेर आउनुपर्ने हुन्छ। जस्तो हेर्नुहोस्, आज चाहिँ एलन मस्कहरू 2080 हामी 5 लाख मान्छेहरू मंगलमा लिएर जान्छौँ भनेर प्लान गरिरहेका छन्। 2030 उनीहरूले चाहिँ ती मान्छेहरूलाई चाहिँ, होइन, क्रिएट गरिसकेका छन्। कुन कुन मान्छेहरूलाई कसरी लिएर जाने, सुरुमा कतिजना लिएर जाने, भनेपछि मानिसहरूले ग्रह छोड्ने प्लानमा छ, सपना छ, होइन? अर्को ग्रहमा जानको लागि, होइन, त्यो ग्रहमा सुरक्षित हुनको लागि, मानवहरूलाई बचाउनको लागि हामी त आज पनि दाल र भातको कुरा गरिरहेका छौँ, खाने पानी र बिजुलीको कुरा गरिरहेका छौँ, हगि? त्यस कारणले गर्दाखेरि हामीले जुन समृद्धि, हामीले जुन देश प्राप्त गरिरहेका थियौँ, होइन, यहाँको माटो, यहाँको हावापानी, टुरिज्मका सम्भावनाहरू, यहाँ के छैन तपाईँले जे खोज्छ त्यही प्राप्त गर्न सक्नुहुन्छ, होइन? तर यहाँ चाहिँ तपाईँको कहिले पनि, मैले आजसम्म संसदमा यो देशको विकासको बारेमा संसदमा कहिले पनि बहस भएको भेटेको छैन, संसदमा कहिले पनि छलफल भएको भेटेको छैन। जहिले पनि हामीसित यति यति संख्या पुग्छ, यो मिलेर सरकार बनाउने, प्रधानमन्त्री फलाना बन्ने, होइन, आलो पालो प्रधानमन्त्री हुने, एउटा व्यक्ति प्रधानमन्त्री बन्ने र नबन्ने कुराले देशलाई के फरक पार्छ? हामीलाई त देश समृद्ध हुनुपर्छ, होइन? ती अबोध बालबालिकाहरू, ती इनोसेन्ट बच्चाहरू, होइन, जसले चाहिँ तपाईँको चाहिँ तपाईँको 100 लुगा लाउन पाइरहेका छैनन्, तपाईँको औषधि उपचारको नाममा कति हामी अलिकति पर जाउँ न त, यही कास्कीमा छौँ हामी, होइन? पोखरा मात्रै होइन नि त, कास्कीका ती डाँडाहरू, ती काँडाहरू, ती ठाउँहरू हेर्नुहोस् न, हामी किन दुर्गम, किन हुम्ला, जुम्ला, बैतडी, होइन, डोल्पाका कुराहरू किन गर्ने? हाम्रा यही ठाउँहरूमा पनि कति चाहिँ तपाईँको दुःख कष्टहरूका कुराहरू छन्, होइन? यी सब चिजहरू समेट्न सकिन्थ्यो नि त। हाम्रो जम्मा कति छ पपुलेसन? जम्मा 3 करोड पपुलेसन छ, होइन? आज अरबौं पपुलेसन हुने देशहरूले यस्तो फर्कमाइरहेका छन्, उनीहरू प्लानमा छन्, अगाडि बढिरहेका छन्, निरन्तरता कम्तीमा सिको गरौँ न, राम्रो कुरा त हामीले चाहिँ सिको गर्न सकिन्छ नि। हामीलाई त के भनियो, जहिले पनि अमेरिकी साम्राज्यवाद बनियो, भारतीय विस्तारवाद बनियो, हामीलाई त यी छिमेकी राष्ट्रहरू हुन्, यिनीहरूसित सहजीकरण गर्नुपर्छ, यिनीहरूसित मिल्नुपर्छ, यिनीहरूसित व्यवसाय गर्नुपर्छ। कि उत्तरमा त्यत्रो चाइना छ, 1,45,00,000 मान्छेहरू बस्छन्। दक्षिणमा यत्रो महान विशाल भारत छ, 1,40,00,000 मान्छेहरू बस्छन्। यो दुईटा बीचमा हामीले पुलको काम गर्न सक्यो भने आजको समय उनको वैश्य युग हो, व्यापारको युग हो, होइन? अनि चाइनाले भारतमा व्यापार गर्न खोज्छ होला, भारतले चाइनामा व्यापार गर्न खोज्छ होला, हामीले दुई चारवटा नाका खोलेर त्यो बाटो सहजीकरण गरिदिएको भए यी छिमेकी राष्ट्रहरूलाई होइन एउटा असम्बन्ध राष्ट्रको नीतिको आधारमा उनीहरूलाई चाहिँ हामीले गर्ने डिप्लोमेट्स व्यवहारलाई चाहिँ हामीले चाहिँ होइन सबल बनाएर हाम्रो चाहिँ त्यो असम्बन्ध राष्ट्र नीतिलाई चाहिँ साथ लिएर अगाडि बढेको भए सायद हामीले फड्को मार्न सक्थ्यौँ होला। तर हामीलाई के रटाइयो भने यी हाम्रा शत्रुहरू हुन्, यिनीहरूले हामीलाई पेल्छन्, हेप्छन्, निल्छन् भन्ने मात्रै भनियो, तर त्यहाँभित्रको शक्तिलाई उजागर गरिएन। यो हामीमाथि छरिएको ठुलो भ्रम हो, ठुलो असत्य हो। र जहिले पनि उहाँहरूले एउटा चुनाव जित्ने र जनतालाई ताली बजाउने एउटा चाहिँ मार्ग मात्रै कोरिदिनुभयो, तर वास्तविक गहिराईमा हामीलाई उहाँहरूले चाहिँ कहिल्यै पनि जान दिनुभएन। अब यो पुस्ताले यो काम गर्नुपर्ने हुन्छ। अब यो पुस्ताले यो संसारलाई अब चाहिँ प्रविधि, टेक्नोलोजी, तपाईँको उत्पादन, परिणामको चाहिँ राजनीतिमा लानुपर्छ। अब गफको राजनीति होइन, अब कसैलाई गाली गरेर होइन, प्रेम र सद्भावबाट मात्रै यो तपाईँको शक्ति सन्तुलनहरू हुन्छ। र चाहिँ ऊर्जाशील चाहिँ युवाहरूले ऊर्जाशील यो समयलाई चाहिँ हामीले चाहिँ रूपान्तरण गर्नको लागि एउटा चाहिँ नमुना बनेर यो युथले, यो सरकारले, यो बालिङ सरकारले काम गर्नुपर्छ भन्ने कुरामा हामी क्लियर छौँ। र केही मान्छेहरूले धमिलो पानीमा माछा मार्न खोजिरहेका छन्, सरकारले राम्रो काम गरिरहेको छ, यति सोचौँ। करप्सन जिरो हुनु पनि सबभन्दा ठुलो कुरो हो। हजुर, हामी यी मानिसहरूबाट भ्रष्टाचार सुन्न चाहँदैन र भ्रष्टाचार हुँदैन, यो कुरामा चाहिँ हाम्रो सरकार क्लियर छ।
0: हजुर, त्यो सम्भावना देख्नुहुन्छ, जस्तै करप्सन जिरो हुने सम्भावना?
1: होइन, करप्सन जिरो हुँदैन भनिन्छ होइन, फेरि चाहिँ त्यो मनगणन्ती कुरा पनि गर्नु भएन। अहिले 90% करप्सन छ भने त्यो करप्सनलाई 10%मा जान सकिन्छ। पैसा खानु मात्रै करप्सन रहन्छ होइन, करप्सनका विभिन्न प्रक्रियाहरू हुँदा रहेछन्, नीतिगत भ्रष्टाचारका कुराहरू छन्, हगि तपाईँको झुटका कुराहरू छन् होइन, यो गर्छु भनेर त्यो नगर्नु पनि त्यो पनि करप्सन हो। त्यस कारणले गर्दाखेरि हामीले यो करप्सनलाई 10%मा जान सकिन्छ र यो मुलुक बन्छ। यो मुलुक धेरै पोटेन्सियल छ, सम्भावना बोकेको देश छ, र हामीले यो सरकारलाई साथ दिनुपर्छ। यो युथहरूलाई, यी युथहरू पनि हाम्रै यिनै पुराना आदरणीय व्यक्तित्वहरूका छोरा, भतिजा, भाइहरू हुन्। यी कोही चाहिँ होइन तपाईँको कुनै चाहिँ सौतेला आमाका छोराछोरीहरू पनि होइनन्, यी बाहिरी ग्रह नक्षत्रबाट आएका मान्छेहरू पनि होइनन्। यिनीहरूलाई, उहाँहरूलाई चाहिँ रेस्पेक्ट छ, सम्मान छ, उहाँहरूले धेरै चाहिँ यो त्याग गर्नुभएको छ, तपस्या गर्नुभएको छ, जेल नेल खानुभएको छ, तर देशलाई समृद्धि र विकास दिनको लागि उहाँ असमर्थ भएको कारणले गर्दाखेरि अब उहाँहरूको आशीर्वाद चाहिँ यो पुस्तालाई चाहिएको छ।
0: हजुर, अहिले यहाँले भने जस्तै हाम्रा छिमेकी दुई राष्ट्रहरू अत्यन्त समृद्धिको यात्रामा अगाडि बढ़िरहेको यो अवस्थामा हामीले यो जुन युवा नेतृत्वले नेपालको राजनीतिमा कस्तो खालको परिवर्तन ल्याउन सक्छ?
1: अब हजुरको मलाई के लाग्छ भन्दाखेरि अब निकट भविष्यमै चाइना फर्स्ट अर्थतन्त्रको यात्रामा अगाडि बढ़िरहेको छ र भारत थर्ड या फोर्थमा चाहिँ आउनेवाला छ। र तपाईँको चाहिँ देश समृद्ध हुनको लागि पपुलेसनले ठूलो महत्वपूर्ण भूमिका राख्दो रहेछ। जति धेरै पपुलेसन हुन्छ त्यति धेरै ट्रेड हुन्छ, व्यापार हुन्छ, खपत हुन्छ, उत्पादनलाई चाहिँ खपत हुन्छ होइन। त्यस कारणले गर्दाखेरि यो हाम्रो इनर्जी हो, यो हाम्रो शक्ति हो। हामी दुई ढुङ्गा बीचको तरुण होइनौँ कि हामी दुई ढुङ्गा बीचको हीरा हौ। यो हीरालाई चाहिँ हामीले के गर्नुपर्छ, चम्काउनुपर्छ, अझ यसलाई चाहिँ दिव्य बनाउनुपर्छ, भव्य बनाउनुपर्छ, सुन्दर बनाउनुपर्छ। र यो दुईटा चाहिँ छिमेकी राष्ट्रहरूसित हामीसित कसैसित पनि ढल्किन जरुरी छैन, कसैसित नजिक भएर कसैलाई अपमान गर्नुपर्ने छैन, किनभने हाम्रो चाहिँ पञ्चशीलको सिद्धान्तमा हाम्रो असम्बन्ध राष्ट्रनीति छ होइन। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ एकदमै हजुरको यी दुईटा देशलाई चाहिँ साथमा लिएर यी देशहरूसित चाहिँ सहजीकरण गरेर यी देशहरूलाई नचिडाइकन हामी चाहिँ हाम्रो चाहिँ यात्रामा, हाम्रो प्रगतिको यात्रामा मार्ग प्रशस्त गरेर अगाडि बढ्नुपर्छ। र म चाहिँ नेपालको बाटो दुईटा चाहिँ छिमेकी

0: यति धेरै ठुलो सम्भावना छ। अब फेरि ठ्याक्कै यो चाहिँ अहिले तुरुन्तै हुँदैन, यसको चाहिँ धेरै कुराहरू छन् होइन। अहिले हामीले युवाहरू भनिरहँदा यो युवाहरूको जोसले मात्रै हुँदैन, ती आदरणीय अग्रजहरू जसले चाहिँ होइन उनीहरूले वृद्ध भए पनि उहाँहरूको सोचले, उहाँहरूको प्रेमले, इमान्दारिताले गर्दाखेरि उहाँहरू अझै युथ हुनुहुन्छ। मैले समाजमा कैयौं आदरणीय व्यक्तित्वहरू देखिरहेको छु जोसित चाहिँ मार्ग निर्देशन गर्ने, डाइरेक्सन गर्ने, तपाईँको चाहिँ सन्तुलित तरिकाले अगाडि बढ्नुपर्छ भन्ने, त्यो चाहिँ युवाको ऊर्जालाई चाहिँ तपाईँको चाहिँ राम्रो तरिकाले चाहिँ सहजीकरण गरिदिने आदरणीय अग्रज व्यक्तित्वहरूलाई पनि म सम्झिन चाहन्छु। र उहाँहरूको साथ र सपोर्ट भयो भने युवाहरूको ऊर्जा जोसको साथमा चाहिँ यो देशलाई रूपान्तरण गर्न सकिन्छ।
1: हजुर, केही समय अगाडि भनौँ न, यो जेएनजी आन्दोलनभन्दा पहिला चाहिँ राजनीतिमा युवाहरू लाग्नै हुँदैन जस्तो होइन, अलिकति राजनीति भनेको त फोरी गेम हो, हामी आफै बच्चा हुँदाखेरि पनि धेरै त्यो खेलियो, अहिले फेरि फाटै राजनीतितर्फ युवाहरूको आकर्षण बढेको छ, यो चाहिँ के कारणले बढ्यो होला जस्तो लाग्छ?
0: मलाई लाग्छ भने यस विषयमा कोही त राजनीतिमा छ, कसैले त राम्रो काम गरिरहेको छ होइन। आदरणीय अग्रज व्यक्तित्वहरू राजनीतिमा आउनुभएको छ, धेरै दुःख गर्नुभएको छ, जेल खानुभयो, नेल खानुभयो होइन, उहाँले धेरै सेक्रिफाइस गर्नुभएको छ, ठिक छ, उहाँहरूले गर्नुहुन्छ, राजनीति उहाँहरूको बाटो हो, उहाँले जे गर्नुहुन्छ बेस्ट गर्नुहुन्छ। हामी वेटिङमा थियौँ र युथहरू वेटिङमा थिए, समयका गतिहरू अविरल बग्दै गए तर चाहिँ के भन्दाखेरि तात्विक भिन्नता केही पनि प्राप्त भएन। अन्याय, अत्याचार, दुराचार, पापाचार, हजुरको चाहिँ रोजगारका चाहिँ अवस्थाहरू, अनि यस्तो भइसक्यो कि अब युथहरूलाई यो देशमा बसेर केही पनि हुँदैन, यो देशमा केही पनि छैन, यो देश हाम्रो लागि होइन होइन। आज हामीले हेऱ्यौँ भने प्लस टू पढ्ने बित्तिकै हरेकको सपना छ यो देश छोडेर चाहिँ परदेश जाने। त्यो परदेश हामीले के बुझ्न जरुरी छ, त्यो परदेश पनि कसैले बनाएको देश हो, त्यो परदेशमा जति सम्भावना छ त्यो बनायो भने हाम्रो देशमा हुन्छ, त्यहाँ पनि कुनै परमात्मा आएर तथास्तु गरेर त्यो भएको होइन नि त। त्यस कारणले गर्दाखेरि जब युवाहरूमा यो चेतनाको डेभलप भयो, जब युवाहरूले यो कुरालाई बुझे, ओहो हामीभन्दा चाहिँ नालायक मान्छेहरूले राज्य सत्ता हाँकिरहेको रहेछ, हामीभन्दा चाहिँ नबुझेको मान्छेहरूले राज्य सत्ता हाँकिरहेको छ, हामीलाई त गफ मात्रै दिइरहेको छ, अब यो राजनीतिमा हस्तक्षेप गर्नुपर्ने हुन्छ, राजनीतिमा विकल्पको रूपमा उदय भएर आउनुपर्छ भनेर जब युथहरू अगाडि बढे, राजनीतिलाई उनीहरूले बुझ्ने जुन प्रयत्न गरे, त्यो प्रयत्नबाट आज चाहिँ यो जेएनजी आन्दोलन भयो। जेएनजी आन्दोलनमा एकदमै दुःख लाग्छ, धेरै बाबु नानीहरूले चाहिँ ज्यान गुमाउनु भयो, उहाँहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु हजुरको यस कार्यक्रम मार्फत। र त्यो युवाहरू आइसकेपछि आज हेर्नुभयो होइन, दुई तिहाईको बहुमत नागरिकहरूले, मैले के भन्छु यस विषयमा, यो घण्टीको विजय होइन, यो राष्ट्रिय स्वतन्त्र पार्टीको विजय होइन, यहाँ भोट कसले हालेन, यहाँ प्रत्येक बुवा आमाहरूले, दिदी बहिनीहरूले एकचोटि त हेरन त यिनीहरूले केही गर्छन् कि, यिनीहरूलाई एकचोटि आशीर्वाद दिउँ, मौका दिउँ भनेर हरेक नेपाली नागरिकले हालेको मत हो र यो देशको विजय हो, यो नागरिकको विजयको रूपमा मैले लिएको छु। यो केवल घण्टीको मात्रै, राष्ट्रिय स्वतन्त्र पार्टीको मात्रै विजय होइन, राष्ट्रिय स्वतन्त्र पार्टी र घण्टी चाहिँ एउटा चाहिँ तपाईँको यो एउटा सहजीकरण गर्ने एउटा पार्टीको रूपमा मात्रै स्थापित हो, तर यो देशको विजय भएको छ र यो चिजलाई हाम्रो नेतृत्वहरूले, हाम्रो चाहिँ तपाईँको चाहिँ आदरणीय व्यक्तित्वले, बालेन सरकार अथवा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले जनताहरू कसरी माचिरहेका छन्, के खाइरहेका छन्, कसरी अगाडि बढ़िरहेका छन्, भूमिमा के भइरहेको छ, यो सबलाई गम्भीर तरिकाले मनन गरेर होइन हजुरको चाहिँ चरणबद्ध रूपमा ती प्याकेजहरू ल्याउँदै जानुपर्ने हुन्छ। सरकारले चाहिँ ती भूमि मान्छेहरूलाई छुनुपर्ने हुन्छ, हरेकको घरमा अब चाहिँ चुलो बल्ने वातावरण हुनुपर्छ, रोजीरोटीको ग्यारेन्टेड हुनुपर्छ, तर हामी आत्तिएका छैनौँ किनभने विस्तारै हुने कुराहरू हो, तर त्यसमा फोकस चाहिँ त हुनु पर्यो नि त, हगि फोकस नभए त हुँदैन नि त, किन भन्दाखेरि उनीहरूले गरेनन् भनिरहँदाखेरि हामीले के गर्यौं भनेर अबको छ महिनामा प्रश्न सोधिन्छ हामीलाई, अबको एक वर्षमा हामी चाहिँ प्रश्न सोधिन्छ, हामी त अहिले उत्तर दिने ठाउँमा छौँ। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ यो जीवन भनेको मरेर जाने जिन्दगी हो, यो जीवन एकदम छेडभङ्गुर छ, यो पानीको फोका जस्तो छ, हगि र यो जीवनलाई सफल बनाउनको लागि र परलोकलाई पनि सफल बनाउनको लागि पनि हामीले इमान्दारिताको साथ आफैले आफैलाई चाहिँ झाँकेर, आफैले आफैलाई गहिराईबाट हेरेर हामी कर्ममा लाग्यौं भने अवश्य पनि हाम्रो देशका ती छोरी चेलीहरूको आँसु पुछिनेछ, ती बाबु नानीहरूले चाहिँ राम्रो शिक्षा र स्वास्थ्य पाउनेछन्, देश पक्कै पनि राम्रो बन्नेछ, अरू देश बन्छ भने हाम्रो देश बन्दैन र स्योर बन्छ।
1: त्यसको लागि दृढ इच्छा शक्ति चाहियो, देश बनाउनको लागि केन्द्र

0: मा राष्ट्र र नेपाली जनता हुनु पर्यो अहिलेसम्म कुर्सी र सत्ता भयो होइन हामीले हुन्छ नि एउटा कर्म कस्तो पनि भयो भने तपाईँ के गर्नुहुन्छ भन्यो भने म राजनीति गर्छु त्यो त पेसा त होइन नि त होइन तपाईँको त कर्म त अन्य ठाउँ होला तपाईँको जीविकोपार्जन गर्ने क्षेत्र अन्य होला तर हामी कहाँ चाहिँ यस्तो भाष्य सिर्जना गरियो कि त्यो राजनीति गर्ने व्यक्ति राजनीतिकर्ता अथवा राजनीतिको ठूलो मान्छे भनौँ न देशलाई पार्टीलाई नेतृत्व गर्ने व्यक्तित्वले केही पनि कामै गर्न नपर्ने खालको भाष्य सिर्जना गर्यो त्यो चाहिँ राजनीतिमा मात्रै होइन अन्य क्षेत्रमा पनि लागू हुन्छ कर्म नगरिकन कर्मण्यवादी कारस्थ्यमा फलितको जाचना गर्छौ यसलाई चाहिँ अब तपाईँहरूले तपाईँको पुस्ताले कसरी चिर्नुहुन्छ
1: म त के भन्छु भने हरेक लिडरहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ सांसदहरूले मन्त्रीहरूले र अब चाहिँ अगाडि बढ्ने नेतृत्वले हरेक दिन विपसना गर्नुपर्ने हुन्छ दिनभरिको यात्रा गरिसकेपछि बेलुका सुत्नुभन्दा अगाडि कसैलाई पनि निद्रा लाग्दैन दिनलाई झाँक्नुपर्ने हुन्छ कम्तीमा 15 मिनट आँखा चिन्डेर हेर्नुपर्ने हुन्छ आजको मेरो दिन कस्तो भयो आज मैले कस्ता मान्छेहरूलाई भेटेँ मेरो कारणले कसैको आँसु आयो कि आएन मेरो कारणले कसैको चाहिँ भाग खोसियो कि खोसिएन बरु इच्छा खान तयार हुनुपर्छ तर हामी सत्य र न्यायको मार्गमा हिँड्नुपर्ने हुन्छ बिग्रियो कहाँ भन्दा हजुरलेको शब्दलाई सापट्टि लिँदै गर्दाखेरि होइन हाम्रो पुरानो नेतृत्व पहिला व्यापारी र माफियाको जालमा फस्यो र उनीहरू चाहिँ चुर्लुममा डुबे सुख सुविधाको लागि गाडीमा महलमा फसे र त्यसपछि उनीहरूले आफ्नो राजनीतिलाई राजनीतिक विरासतलाई जोगाउनको लागि मानिसहरूलाई चाहिँ फुल टाइमर कार्यकर्ताहरू बनाए दास जस्तो बनाए गोठालो जस्तो बनाए उनीहरूलाई चाहिँ केही तपाईँको चाहिँ हुन्छ नि चारो छरिदिने त्यो चारो खाने बानी भइसकेपछि जिन्दाबाद र मुर्दाबाद भएर बनियो तपाईँको चाहिँ के अरे राम्रो र नराम्रोलाई छुट्याउन छोडियो आफ्नो नेतृत्वले जे भने पनि ठिक छ भनेर हामीले चाहिँ के भनियो एकदम दास जस्तो व्यवहार गरियो किनभने हाम्रो घर चलिरहेको थियो हाम्रो चाहिँ सबै कुराहरू पुगिरहेको थियो तर हामीले के सोचेन भने ती दूर दराजमा होइन हामीभन्दा बाहिर पनि नागरिकहरू छ ती नागरिकहरू कसरी बाँचेका होलान् के खाएका होलान् उनीहरूको जीविकोपार्जन कसरी गरिरहेका होलान् होइन किसानले आफ्नो जिन्दगीलाई कसरी चलाइरहेको होला उसको उत्पादनले चाहिँ त बजार नपाउँदा उसले समयमा मल नपाउँदा एउटा व्यवसायले चाहिँ तपाईँको ट्याक्स मात्रै तिर्नुपर्ने राज्यबाट चाहिँ त्यो व्यवसायहरूले चाहिँ सपोर्ट नपाउँदाखेरि होइन एउटा महिला चेलीबेटीहरूले चाहिँ तपाईँको चाहिँ दुर्व्यवहारमा पर्दाखेरि अपराधमा पर्दाखेरि साथ नपाउँदाखेरि त्यो सरकार छ भन्ने यहाँ कसलाई महसुस भएको थियो र यी चिजहरूको चक्कर भ्यूमा हामीले धेरै समय व्यतीत गरेका छौँ हामी धेरै दुःखदायी हामीले भोग्नु नभोगेको कुरा के छ र अब यी चिजहरूबाट हामीले सिक्नुपर्ने हुन्छ र हाम्रो नेतृत्वले एकदमै गहिरो तरिकाले विश्लेषण गरेर होइन बरु आफूलाई मिटाउन तयार हुनुपर्छ तर अब कुनै पनि नागरिकको आँखामा आँसु आउनुहुँदैन कुनै पनि छोरी चेलीहरूको आँखामा आँसु आउनु हुँदैन अब कुनै पनि बुवा र आमाहरू अपमानित हुनु पर्दैन यो देशमा सुरक्षा छ शान्ति छ अमन चयन छ यो देशमा जनताको सरकार छ यो देशमा प्रेम बात चलिरहेको छ यो देश नेपाल राम्रो बनिरहेको छ भन्ने कुरा हामी सबैले चाहिँ त्यो भाष्य स्थापित गर्नुपर्छ त्यो निर्माण गर्नुपर्छ सबैले सबैदेखि प्रेमी हुने वातावरण बनाउनुपर्छ यहाँ चाहिँ आज चाहिँ मान्छेदेखि मान्छे तर्सिनुपर्ने भइरहेको छ कहाँ अपराध हुने हो कहाँ चाहिँ घटना घट्ने हो कहाँ कतिखेर कसले ठग्ने हो कसले लुट्ने हो यस्तो त्राई त्राई मामबाट यो देशलाई माथि निकाल्नको लागि अब हामी सबै नागरिकहरू पनि अगाडि बढ्नुपर्ने हुन्छ हामीले आफ्ना कर्तव्यहरू पनि पूरा गर्नुपर्ने हुन्छ हजुरको सड़कमा फोहोर फालेर केराका बोकराहरू फालेर कागजका टुक्राहरू फालेर देश कहिले पनि राम्रो हुँदैन होइन हरेक चिज हामीले झोला बोक्ने बानी गरौँ होइन एउटा चाहिँ चकलेटको टुक्रा चाहिँ हामी सबैले सम्हाल्यौँ भने होइन हजुरले सम्हाल्नुभयो उहाँले सम्हाल्नुभयो मैले करोडौँ मान्छेले सडकमा फालिदियो भने के हुन्छ त्यो सहर एकदम दुर्गन्धित हुन्छ तर हामीले आफ्नो टुक्रालाई चाहिँ सम्हाल्न सक्यौँ भने पकेटमा राख्न सक्यौँ भने हाम्रो देश पनि त सफा हुन्छ नि त्यस कारणले गर्दाखेरि हामीले सोच परिवर्तन गर्नुपर्ने हुन्छ हामीले व्यवहार परिवर्तन गर्नुपर्ने हुन्छ हामीले चाहिँ चिन्तन र मननलाई परिवर्तन गर्नुपर्ने हुन्छ त्यस कारणले गर्दाखेरि अब नागरिकहरूले पनि आफ्नो दायित्व र कर्तव्यलाई बिर्सिनु हुँदैन होइन हामीले चाहिँ सरकारलाई साथ दिनुपर्ने हुन्छ होइन हामीले चाहिँ सरकारलाई चाहिँ सपोर्ट गर्नुपर्ने हुन्छ किनभने सरकारले जनतासितै लिएर जनतालाई नै दिने कुराहरू हो होइन सरकारले चाहिँ तपाईँको चाहिँ मौरीले जस्तै तपाईँको रस लिएर ट्याक्स लिने र त्यो ट्याक्स नागरिकलाई नै फिर्ता गर्ने त्यो भयो भने ट्याक्स तिर्ने मान्छे पनि ह्याप्पी हुन्छ, खुसी हुन्छ, मैले यो देशलाई योगदान गरेको छु भन्छ, र ती चाहिँ तपाईँको विभिन्न अवसरबाट वञ्चित भएका ती सीमान्तकृत भूमि मान्छेहरूले पनि ती अवसर प्राप्त गर्छन्। त्यो डेलिभरी र लिने कुराको चेक एन्ड ब्यालेन्स भयो भने पक्कै पनि सब कुरा दिव्य हुनेछ, भव्य हुनेछ।
0: अहिले जस्तै आम नागरिकले गरेको अपेक्षा र सरकारले गरिरहेका काम बीचको दूरी बढेको
1: अलिकति हामीले चाहिँ यसलाई चिर्न पनि सकिरहेको छैन। म चाहन्छु हामीलाई अलिकति प्रसिजन पनि चाहिएको छ, हामीले चाहिँ यी कुराहरूलाई प्रष्ट रूपमा भन्नुपर्ने हुन्छ। संसारमा कोही पनि मान्छे पर्फेक्ट हुँदैन, तर सिक्ने प्रयास गर्नुपर्ने हुन्छ। र मलाई के लाग्छ भने सरकारको नियत चाहिँ साफ छ, नियतवश कसैले नराम्रो काम गर्छ भने त्यो एकदमै दुर्भाग्यपूर्ण हुन्छ, तर कहिलेकाहीँ नजानेर भुलचुकमा गल्तीहरू हुन्छन्, तर त्यो नियत साफ हुनुपर्छ। त्यस कारणले गर्दाखेरि सरकारले गर्न खोजिरहेको छ, सरकार अगाडि बढिरहेको छ, र हाम्रा केही कमजोरीहरू भए त्यसलाई हामीले चाहिँ फिर्ता पनि लिइसकेका छौँ। हजुरको चाहिँ होइन ट्याक्सको सन्दर्भमा त्यो ट्याक्सलाई अलिकति वैज्ञानिक तरिकाले अझ चाहिँ हामीले लचिलो पनि बनाउन सकिन्छ, अझ यस बारेमा सोच्नुपर्छ भन्ने लाग्छ मलाई चाहिँ। हजुरको होइन 200-300 चाहिँ पर युनिट विद्युतमा हामीले चाहिँ तपाईँको चाहिँ के अरे चाहिँ सीमान्तकृत एकदमै गरिबहरूलाई चाहिँ 85 युनिटसम्म हामीले फ्री नै गरिदिने, 200-300 चाहिँ हजुरको चाहिँ होइन सहज तरिकाले अहिलेकै तरिकाले चलाइदिने, त्योभन्दा धेरै चाहिँ तपाईँको कति विद्युत खपत गर्ने मान्छेहरू छ होइन, उद्योगिक व्यवसायीहरू छ, उहाँहरू कहिले पनि गुनासो गर्नुभएको छैन हामी ट्याक्स तिर्नुपर्छ भनेर। हामीले यसलाई अलिकति नियमन गर्नुपर्ने हुन्छ, चाहिँ हाम्रो सरकारले गरेको काम चाहिँ गर्न एकदमै प्रयास चाहिँ राम्रो गर्नुभएको थियो, केही अलिकति हाम्रो कमजोरी पनि रह्यो, त्यो कमजोरीहरूलाई हामीले स्वीकार पनि गरिरहेका छौँ, सच्याउँदै पनि जान्छौँ, तर ट्याक्स चाहिँ हामी तिर्नको लागि नागरिक तहबाट पनि अभ्यस्त हुनुपर्छ। तपाईँको चाहिँ त्यो वैज्ञानिक हुनुपर्छ, त्यो चाहिँ तपाईँको सुमधुर हुनुपर्छ, ट्याक्स नभइकन त देश चल्दैन।
0: जस्तै राजनीतिक परिवर्तनसँगै अब सुशासन स्थापना गर्नको लागि सबैभन्दा ठुलो चुनौती चाहिँ के देख्नुहुन्छ तपाईँले?
1: सबैभन्दा ठुलो चुनौती चाहिँ हजुरको यो चाहिँ हाम्रो न्यायालयका कुराहरू छन्
0: हजुर,
1: है अनि हाम्रो चाहिँ ब्युरोक्रेट्सका कुराहरू छन्। आदरणीय व्यक्तित्वहरू जुन चाहिँ झाडुपनियो लिएर ती ठाउँमा बस्नुभएको छ, यहाँहरूलाई म 10 औँला जोडेर हार्दिक सम्मान नमन कृतज्ञता अर्पण गर्न चाहन्छु। तपाईँ सोच्नुहोस् त विगतलाई बिर्सिदिनुहोस्, हिजोको दिन के भयो त्यसलाई बिर्सिदिनुहोस्, तपाईँ यस धरतीमा अब कति समय रहनुहुन्छ, अब हामीले राम्रो काम किन नगर्ने? हिजो हजुरहरूलाई बाध्यता थियो होला, दमन थियो होला, निर्देशन थियो होला, तपाईँहरूलाई चाहिँ यो गर्नै पर्छ भन्ने चाहिँ दबावहरू थियो होला, अब तपाईँहरूलाई कसैले पनि दबाव दिँदैन। तपाईँले आफ्नो जीवनलाई सबल बनाउनुहोस्, आफ्नो जीवनलाई दिव्य बनाउनुहोस्, आफ्नो जीवनलाई गजबको बनाउनुहोस्, र त्यो तपाईँको छोराछोरीहरूलाई नाति नातिनाहरूलाई पनि यस्तो गर्व होस्, मेरो बुवा सचिव हुँदा, उपसचिव हुँदा, सहसचिव हुँदा, न्यायाधीश हुँदा, प्रधान न्यायाधीश हुँदा होइन यस्तो राम्रो काम गर्नुभएको थियो, वा ताली बजाओस् त्यो पुस्ताले, हजुर हामी त कति दिन रहन्छ र हामी त सब छोड्दै जाने हो कि। त्यस कारणले गर्दाखेरि अब चाहिँ समस्या भनेको चाहिँ ब्युरोक्रेट्समा छ, न्यायालयमा पनि देखिएकै हो, तर चाहिँ के छ भन्दाखेरि अब हाम्रो सत्ता पनि परिवर्तन भएको छ, युवा जोस जाँगर पनि चाहिँ मैदानमा आइरहेको छ होइन, सबैजना त्यहाँ नराम्रा पनि हुनुहुन्न होइन, राम्रो मान्छेहरू पनि त्यहाँ हुनुहुन्छ, तर धेरै संख्यामा अलिकति नराम्रो भएको कि भन्ने नेपाली नागरिकहरूलाई लागिरहेको छ। अब हजुर हामी सबै सचिने हो, हामीले सिक्ने पनि हो, र यो देशलाई एउटा मार्ग दिएर अगाडि बढ्नुपर्छ, र मरेर जाँदाखेरि पनि सकुन तरिकाले यो सास जाओस् भनेर हामीले सोच्नुपर्छ। म यहाँलाई यही निवेदन गर्न चाहन्छु,
0: यसरी काम गरिरहँदाखेरि आफ्नो भनौँ न जीविकोपार्जनका लागि अगाडिका व्यवसाय होस् अथवा अहिले राजनीतिमा होमिरहँदाखेरि त्यो अन्तिम सत्य बुझेको व्यक्ति कतिको व्यक्ति हुन्छ?
1: यो चाहिँ हजुरको सबैले आत्मबोधको कुरा हो हगि, आफैले आफैलाई कसैले ढाक्न सक्दैन मेरो विचारमा, किन भन्दाखेरि हामीभित्र परमात्मा दिव्य छ, त्यो जाजलमान छ, अब सबैले राम्रै गर्न खोजिरहनु भएको हुन्छ होइन, राम्रो गर्नुपर्ने पर्छ। मलाई त के लाग्छ भने हामी हजारवटा गल्ती गर्थ्यौँ भने हामीले 100मा झार्नुपर्छ, किनभने मान्छे कमजोरीको पोको हो होइन, एकदमै तपाईँको दुधले नुहाएको एकदम गङ्गाजलले नुहाएको हुन्छ भनेर म त्यो मान्दिनँ त्यो कुरा होइन, सबैले चाहिँ आफैले आफैलाई चाहिँ हजुरको चाहिँ निखार ल्याउने कुरा रहेछ यो जिन्दगी भनेको. हामीले एउटा प्रयास गरौँ, हामीले एउटा चाहिँ संकल्प गरौँ कि हामी बदलिनुपर्छ, तर सुरुवात आफैबाट गर्नुपर्ने हुन्छ. र हामीले चाहिँ हाम्रो कारणले कसैले पनि दुर्व्यवहारमा पर्न नपरोस्, कसैले पनि लज्जित हुन नपरोस्, कसैले पनि दुखी मन गर्न नपरोस्, सबैले चाहिँ एउटा गौरवको आत्मगौरवको बोध गर्नको लागि हामीले चाहिँ त्यो मार्ग प्रशस्त गरौं, त्यो मार्गमा अगाडि बढ़ाउँ भनेर म निवेदन गर्न चाहन्छु.
0: अहिलेकै अवस्था पनि भनौँ न, सरकार युवाहरूको भए पनि त्यो खालको हुटुटी युवाहरूले अब त केही देश बन्छ भन्ने दिमागमा भए पनि तर बाहिर जाने रेसियो चाहिँ घटेको छैन. यसलाई चाहिँ हाम्रा युवाहरूलाई चाहिँ यही राख्ने वातावरण कसरी गर्न सकिन्छ, त्यो हामीले गर्ने हो कि अथवा उहाँहरूमा पनि एक खालको ऊर्जा केही आउन जरुरी छ कि के देख्नुहुन्छ तपाईँले?
1: हाम्रो चाहिँ सरकार प्रधानमन्त्रीज्यूले यो वर्ष हामीले चाहिँ सुशासनको मार्ग प्रशस्त गरौँ पनि भनेर कतिपय ठाउँमा भन्नुभएको छ. किन भन्दाखेरि सुशासन सबैभन्दा ठुलो कुरो रहेछ भन्ने कुरा यो चाहिँ दुनियाँ जगतले नै प्रमाणित गरिसकेको छ. यसो भनिरहँदाखेरि हामी अरू कुराबाट पछिनु हुँदैन. र जहाँसम्म लाग्छ सरकारले कामै नगरेको त छैन नि. सरकारले चाहिँ कतिपय नीतिगत कुराहरू चाहिँ अगाडि बढाइरहेको छ, कति चाहिँ हजुरको चाहिँ अब संसदमा बहसहरू छेडिन थालिरहेका छन्, मतलब बहस यहाँले संसद हेर्नुभएको छ, त्यो संसदमा कि कस्ता मान्छेहरू छन्, कति अध्ययनशील व्यक्तित्वहरू छ, कति ऊर्जावान व्यक्तित्वहरू छ. संसदमा कहिले पनि देश र जनताको रोजीरोटीको बारेमा कुरा भएन, कहिले जहिले पनि सरकार परिवर्तन मात्रै गर्ने कुराहरू भयो. त्यस कारणले गर्दाखेरि अब हामीले चाहिँ आशा गर्ने त्यो बाटो एकदमै त्यो ढोका खुल्ला भएको छ. र रातारात तपाईँको चाहिँ राजमार्गहरू बन्दैनन्, रातारात तपाईँको चाहिँ ठुल्ठूला चाहिँ व्यापारिक महलहरू पनि बन्दैनन्, रातारात उद्योग धन्दाहरू स्थापित गरेर लाखौं हामीले चाहिँ रोजगारी सिर्जना गर्न सकिँदैन. तर त्यसको फर्स्ट स्टेप चाहिँ पाइला त चाल्नु पर्यो नि. त्यसको फर्स्ट स्टेप पाइला चाल्ने काम सरकारले गरिरहेको छ. अबको पाँच वर्षभित्रमा हामीले धेरै राम्रा कुराहरू देख्न पाउँछौँ, अर्को पाँच वर्षमा हामीले दस वर्षमा एउटा लेभलको सुन्दर देश पाउँछौँ, र अर्को दस बीस वर्षमा हामीले चाहिँ सोचेको एउटा चाहिँ लयमा हिँडेको, सुरमा हिँडेको, संगीतमा हिँडेको यो देश हेर्न पाउँछौँ. र हामीलाई चाहिँ तपाईँको एक्सक्युज सरी भन्ने पनि हामीलाई त्यो टाइम छैन. मैले बारम्बार भनिरहेको छु, हाम्रो नियत सफा हुनुपर्छ, हाम्रो नियत सफा छ, हामीले गर्नै पर्छ, नगरे हुँदैन. अब हामीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र नागरिकको, किनभने हाम्रो जिम्मेवारी लिएर हिँडिरहेछौँ नि, त गर्छौँ. हामी त सामाजिक मान्छेहरू भएर अगाडि बढिसकेपछि नागरिकहरूको घरको चुलो राम्रोसँग बलेकै बलेन, त्यहाँको बच्चाहरूले राम्रो शिक्षा र स्वास्थ्य पाएकै पाएनन्, यो महत्वपूर्ण कुरा हो. र हजुरको चाहिँ जब सबै कुराहरू ठिकठाक हुँदै जानेछ, ती व्यक्तित्वहरू चाहिँ फर्किने छन्, उनीहरूलाई हामीले तपाईँ फर्किनुहोस् भनेर प्रेस पनि गर्न मिल्दैन. उसले त्यो कम्पेयर गर्नेछ, म नेपालमा जाँदाखेरि मेरो यो हुन्छ, मेरो हैसियत, मेरो चाहिँ इन्कम यो हुन्छ, मैले यो काम गर्न सक्छु. उसलाई चाहिँ त्यो कन्भिन्स गर्ने इन्भाइरोमेन्ट हामीले तयार गर्नुपर्ने हुन्छ, होइन? र उहाँ गएका मानिसहरूले कम्पेयर गर्नेछन् मेरो यहाँको सामाजिक जीवन, त्यहाँको सामाजिक जीवन, यहाँको आमदानी, त्यहाँको आमदानी. त्यो हेर्दै जाँदाखेरि हामीले चाहिँ त्यो खालको देश हामीले बनाउनु छ, त्यो बन्छ. अलिकति समय लाग्छ र त्यो समयसम्म अलिकति समय चाहिँ धैर्यवान गर्नुपर्ने हुन्छ. यदि यो सरकारले चाहिँ करप्सन गर्यो, यो सरकारले लुट्न थाल्यो, झुट बोल्न थाल्यो भने अब जनताहरू त सचेत छन् नि त. त्यस कारणले गर्दाखेरि अबका नागरिकहरूलाई कसैले पनि झुक्क्याउन, थाङ्नामा सुताउन सक्दै सक्दैन. त्यस कारणले गर्दाखेरि सरकारको नियतलाई हजुरहरूले सकारात्मक रूपमा हेरिदिनुहोस् र हामी सबै नागरिकहरू पिल्लर भएर, खम्मा भएर राम्रो काम गरेको सरकारको पक्षमा उभिनुपर्छ भने अलिकति कतै चिसोपन लाग्यो, अलिकति चाहिँ कतै ठिक भइरहेको छैन भन्ने लाग्यो भने खबरदारी गर्नुपर्छ. आलोचनात्मक चेत छ, हामी मान्छे हौ, चेतनाले भरिएको प्राणी हो, हाम्रो चेतनाको बत्ती चाहिँ बाल्नुपर्छ. त्यो भनेको हामीले चाहिँ खबरदारी गर्न जरुरी छ.
0: हजुर, अहिले चाहिँ अहिलेको सरकारलाई चाहिँ के आरोप छ भने प्रक्रिया मिचेर अगाडि बढे अथवा पदीय मर्यादाको ख्याल गरेनन् भन्ने खालको आरोप छ नि, यसलाई के तपाईँले केही चिन्नुहुन्छ?
1: मैले बारम्बार भनिरहेको छु, हामी जानेर गल्ती गर्दैनौँ, हाम्रो नियत खराब छैन, तर हामी सिक्दैछौँ, हामीले सिक्दैछौँ. किन भन्दाखेरि हामीसित त्यत्रो लामो चाहिँ राजनीतिक अनुभव छैन, जसरी हाम्रा आदरणीय अग्रजहरू, हाम्रा काकाहरू, पिताजीहरूको जुन चाहिँ अनुभव छ, त्यो अनुभव छैन. हामी उहाँहरूबाट नै सिक्न चाहन्छौँ, उहाँहरूबाट राम्रा कुराहरू सिक्न चाहन्छौँ. तर के छ भन्दाखेरि यो देश बनाउनु छ, यो देशमा कर्म गर्नुपर्नेछ. अब गफ भाषणले भन्दा पनि एउटा चाहिँ तपाईँको रिजल्ट ओरिएन्टेड तथ्याङ्कको आधारमा तथ्यको आधारमा यो देशले निकास पाउनुपर्ने हुन्छ र हाम्रो नेतृत्वहरूलाई हाम्रो चाहिँ होइन अब अगाडि बढ्नको लागि पार्टी सभापतिज्यूले पनि एकदम प्रेरित गर्नुभएको छ, प्रधानमन्त्रीज्यूले पनि प्रेरित गर्नुभएको छ, यहाँले देखिरहनु भएको छ होइन, हामीले सिकिरहेको छौँ, बोलेर केही पनि हुँदो रहेछ, अब चाहिँ रिजल्ट ओरिएन्टेड कर्म गर्नुपर्दो रहेछ, कामले आफै डङ्का भिट्दो रहेछ, कामले आफै हल्ली खल्ली गर्दो रहेछ भन्ने कुरा चाहिँ हाम्रो प्रधानमन्त्रीज्यूबाट पनि देख्न पाइरहेको छ। तर छोटो समय छ, छोटो समयमा यति छिटै तपाईँहरू नातिनु होला, यति छिटै सरकारको आलोचनामा विरोधमा पनि नआइदिनु होला, कम्तीमा हामीले धेरै हाम्रा जीवनका धेरै वर्षहरू हामीले चाहिँ व्यतीत गरिरहेका छौँ, धेरै दुर्भाग्यपूर्ण जीवनहरू चाहिँ काली लाग्दा जिन्दगीहरू हामीले बिताइरहेका छौँ होइन, यहाँभित्र चाहिँ खोतल्यो भने होइन हजुरको चाहिँ भागीरथीका कुराहरू छन्, निर्मला पन्तका कुराहरू छन्, हाम्रा छोरी चेलीहरू चाहिँ रातिको 12 बजे पनि ढुक्क साथ हिँड्ने वातावरण बनाउने कुराहरू छन् होइन, त्यस कारणले गर्दाखेरि अब हामीले भोग्नुपर्ने कुराहरू केही पनि छैन र यो सरकारलाई विश्वास गरौं, गर्नुभएको छ किनभने मत पनि खनाइदिनु भएको छ, यो विजय हामी सबैको नेपाल र नेपालीको विजय हो र हामीले चाहिँ कम्तीमा पनि यो सरकारलाई 5 वर्ष हेरौँ,
0: 5 वर्षसम्म सकारात्मक सुझाव दिन सकिने भयो होइन, सकारात्मक घसघचाउन पनि सकियो, आलोचना पनि गर्न सकियो, यो हिसाबले हेर्दाखेरि अहिले तुरुन्तै गरिहाल्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ?
1: अब चाहिँ हजुरको यो शिक्षा र स्वास्थ्य सबैभन्दा महत्वपूर्ण कुराहरू छ र हामीले चाहिँ यो स्वास्थ्यमा हाम्रो पहुँचभन्दा हामी चाहिँ त हजुरको गरिबीमै छौँ, यो मध्यम वर्ग भने पनि जे भने पनि हामी एकदमै स्ट्रगल फेजमा छौँ, हाम्रा व्यापार व्यवसायहरू पनि राम्रो तरिकाले भइरहेका छैनन् अनि लगानी गर्न पनि डराइरहेका छौँ, हजुरको चाहिँ उद्यम गर्न पनि हामीलाई डर लाग्छ, कहाँ के हुन्छ समस्याहरू भइरहेको छ होइन, उद्यमी व्यवसायहरूलाई चाहिँ सहज तरिकाले चाहिँ प्रवेश गर्ने मार्ग प्रशस्त होस्, व्यापारीहरूलाई आफ्नो लगानीको सुरक्षा गर्ने वातावरण बनोस् र हाम्रा सरकारी अस्पतालहरू त्यहाँ चाहिँ भिड भइरहेको छ, जनताहरू चाहिँ शास्ति पाइरहेका छन्, बिचरा वृद्ध बुबा आमाहरू घण्टौं लाइनमा कुर्नुपर्ने अवस्थाहरू छ र त्यहाँको डाक्टर साहबहरू फेरि क्लिनिक पनि चलाइरहनु भएको छ, त्यहाँ चाहिँ अलिकति चाहिँ त्यो चाहिँ डाक्टर साहबहरूलाई त्यहाँ फुल टाइमर उहाँहरूलाई बरु कति दिनुपर्छ, 2 लाख 5 लाख 10 लाख उहाँहरूलाई पुग्ने गरेर दिउँ र त्यहाँ डेस्कहरू चाहिँ धेरै स्थापित गरौँ, त्यहाँ सहज तरिकाले हामीले चाहिँ अस्पतालको पहुँच बनाऊ र नागरिकहरूलाई चाहिँ ती औषधिहरू होइन सर्वसुलभ फ्री नै गर्ने वातावरण गरौँ, किनभने ट्याक्स लिनुपर्छ, ट्याक्स लिनुहोस्, जनताहरू ट्याक्स तिर्नको लागि तयार छन्, कम्तीमा शिक्षा र स्वास्थ्यलाई हामीले चाहिँ एकदमै प्राथमिकता दियौँ भने यहाँबाट चाहिँ हजुरको चाहिँ सुधारको सङ्केत हुन्छ, व्यवसाय र उद्यमीहरूलाई चाहिँ अगाडि बढ्नको लागि प्रेरित गरौँ र अरू रोजगारका सिर्जनाहरू भनेको सरकारले काम गर्दै गर्दै गइसकेपछि त्यो अटोमेटिकली क्रिएट हुँदै जान्छन्, त्यसमा सरकार लागिरहेको छ र जहिले पनि हामीले ती दूर दराजका बस्तीहरू, ती झुप्पडपट्टीहरू जहाँ चाहिँ तपाईँको वर्षाको चाहिँ पानी चुहिएर होइन त्यो घरभित्र चाहिँ बच्चाहरू अहिले पनि सुत्न नसक्ने अवस्था छ, ती विद्यालयहरूमा चाहिँ गुणस्तर शिक्षा छैन होइन, त्यहाँ टिचरहरूलाई नि प्रशिक्षण दिनुपर्ने भएको छ, टिचरहरूलाई नि सिकाउनु पर्ने भइरहेको छ, हामीले चाहिँ यो सब ओभर हिलिङ गर्नुपर्ने भइरहेको छ र शिक्षाका पद्धतिहरू, शिक्षाका नीतिहरू, शिक्षाकोलाई चाहिँ कस्तो बनाउने, यो शिक्षा भनेको काठमाडौँमा पनि हुम्लामा पनि तपाईँको चाहिँ संघुवा सभामा पनि ओखलडुङ्गामा पनि देशव्यापी एउटै किसिमको शिक्षा हुनुपर्छ, त्यो प्राविधिक हुनुपर्छ र त्यो चाहिँ गजबको शिक्षा हुनुपर्छ, छिटोभन्दा छिटो सरकारले शिक्षामा एउटा रणनीति तयार गरोस् र चाहिँ प्रशिक्षण दिएर कक्षा कोठामा पस्नुभन्दा अगाडि आज मेरो बच्चाले के पढ्दैछ, आज मेरो बच्चाले के सिक्छ, आज मेरो चाहिँ यो क्लासमा मेरो बच्चाले आज चाहिँ के प्राप्त गर्छ, त्यो सन्तुष्ट हुने तरिकाले टिचरहरू पनि तपाईँहरू तयारी गर्नुहोस्, पाठ्यक्रम लिएर लेसन प्लान लिएर चाहिँ कक्षा कोठामा प्रवेश गर्नुहोस्, यो चाहिँ दिन काट्ने, यो चाहिँ घाम ताप्ने, यो चाहिँ तपाईँको चाहिँ घरको बाउसो खनेर चाहिँ यो चाहिँ यति मात्रै तपाईँको कर्म होइन, तपाईँहरूलाई चाहिँ सम्पूर्ण शिक्षकहरूलाई म चाहिँ दशौंलाई जोडेर विन्ती गर्न चाहन्छु, हरेक मान्छेले आजको दिन सफल होस् भनेर हामीले कामना गर्नुपर्ने हुन्छ, आजको दिन दिव्य र भव्य बनाउनको लागि तपाईँ गुरु हो, गुरुआमा हो, गुरु र गुरुआमा भनेको त्यो अन्धकारबाट चेतनाको बत्तीमा यात्रा गर्ने वातावरण भएको हुनाले होइन आफ्नै बच्चा जस्तै प्रेम गर्नुहोस् र ती बच्चाहरूलाई चाहिँ केही दिनुहोस् र उसले चाहिँ आफ्नो उज्यालो बाटोमा अगाडि बढ्न सकोस् र सरकारले चाहिँ यो क्षेत्रमा पहल गर्न जानुहोस्।
0: हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा केही भन्नुहुन्छ?
1: अन्त्यमा सबैको जय होस्, नेपालको जय होस् र यो देश नेपाल यो स्वर्गको तपोभूमि हो, यो चाहिँ यो दिव्य छ, भव्य छ, जता गयो उतै रमाइलो छ, सुगन्धै सुगन्धले भरिएको हामी सुन्दर देशमा बाँच्न पाएका छौँ, जन्मिन पाएका छौँ। हाम्रो देशलाई नबिगारिदिए मात्रै पुग्छ, त्यस कारणले गर्दा बिगार्ने काम कसैले पनि नगरोस्, सकिन्छ भने सबैले चाहिँ एक एक इँटा थपौं, नागरिकहरूले पनि आफ्नो दायित्व र कर्तव्यलाई नबिर्सौं, सरकारले पनि देश नागरिकले धेरै दुःख पाएका छन् उहाँहरूसित चाहिँ समाहित भएर होइन हामी तपाईँहरूकै सरकार हो, तपाईँभन्दा हामी चाहिँ माथि कोही पनि छैनौं, ठाडो मान्छे यहाँ कोही पनि छैन, हामी सबै चाहिँ साथ साथमा विन गर्ने हो, विजय गर्ने हो, हामी तपाईँको साथमा छौं भनेर सरकारले पनि त्यो चाहिँ अनुभूति दिलाओस् र हाम्रो देश छिटोभन्दा छिटो सभ्य होस्, भव्य होस्, दाल र भात खानको लागि खाडीमा दौडिन नपरोस्। यो तपोभूमिमा सबैको जय होस्।
0: हजुरलाई यो समयको लागि धेरै धेरै धन्यवाद।
1: थ्याङ्क यू सो मच, जय होस्। हजुरसित यो मौका पाएँ,
0: धेरै धेरै धन्यवाद छ यो समयको लागि। पक्कै पनि हामीले हामी जहाँ छौँ, जे कर्म गरिरहेका छौँ, त्यो कर्ममा तन मन वचन र कर्मले लाग्यौं भने त्यहाँ सफलता प्राप्त हुन्छ र त्यहाँ चाहिँ रिजल्ट पनि देखिन्छ। त्यस कारण अघि हाम्रो अतिथिले भने जस्तै नियत सफा हुनु पर्यो र इच्छा शक्ति हुनु पर्यो। आज कस्ता कस्ता देशहरू हामीले कति सामानहरू निर्यात गर्ने देशहरूबाट आज हामी तिनै देशबाट सामान आयात गरेर जिउन पर्ने बाध्यता हाम्रो देशमा भएको छ। त्यसकारण उत्पादनतर्फ जोड़ दिउँ, सबै नागरिकले केही न केही गरौं र देशलाई समृद्धितर्फ लैजाउ भन्दै यो समय दिनुभएकोमा आजका अतिथि राष्ट्रिय स्वतन्त्र पार्टी महानगर कमिटिका सदस्य गुरूप्रसाद बरालज्यूलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयमा नयाँ अतिथिसहित कुराकानी गर्नेछौ। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।
2: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जति खेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
4: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी पाले त्यहाँ क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807155947, 9557325575।
5: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पिस्टु पाउ पोखरा 4 गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 9846066642, 9860410081।
7: क्षय रोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
8: यो क्षय रोग सर्छ चाहिँ कसरी नानी?
7: फोक्सोको क्षय रोगीले खोक्दा हाच्छिउँ गर्दा क्षय रोगका किटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिएर हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षय रोग सर्न सक्छ।
8: अनि यो क्षय रोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
7: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, दुई हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
9: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
6: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: के रटोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
3: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
2: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
4: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
3: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9821270014
5: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
6: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
5: अनि कहाँ छ छोरा यो पसल
6: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
7: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
6: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
5: पोखरा दुई बिन्दवासिनी बस पार्क
6: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
5: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
6: मोबाइल नम्बर 9846059581
5: 9165475
8: बाँकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बे ढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाँकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811762983 9855852855 सम्झनुहोस् है बाँकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार

0: नमस्ते, म निपेश ढाका। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज।

स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0175

0: 736 9560325325 9806345480 साथै ISOPGE का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9556011 86, 9546035111। सम्पर्क नम्बर फेरि एकपटक 9546035111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 9556028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
3: Studio time.
4: It's 9 a.m.

0: तपाईं बजार जाँदै हुनुहुन्छ, किनमेल त भक्कै गर्दै हुनुहुन्छ, किनमेल गर्दा कुनै पनि सामानको म्याद बुझ्नेछ कि छैन राम्रोसँग डेट हेर्नु होला, अनि विक्रेताले नापतोल गर्दाखेरि नापतोल गरेको राम्रोसँग जाँच्नु होला, सामानको मूल्य पहिले सोधेर मात्र पैसा दिनु होला र पैसा दिइसकेपछि बाँकी रकम फिर्ता लिन पनि नभुल्नु होला। सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 MHz।
1: साउजी, अहिले चलेका फिल्मका गीतहरूका भिसिडीजहरू छैनन्, मलाई देखाउनुहोस् न।
2: या बहिनी, के गीतका सिडी मात्र हेर्छौ? मसँग त अस्ति चलेको फिल्मको भिसिडी पनि छ।
1: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका भिसिडीजहरू आउँछन् र भने।
2: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
1: साउजी, तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडिज अथवा सिडिजहरू नबेचौ, यो कानुनी रूपमा अपराध मानिन्छ।
3: ए दाई, एक्लै पो बस्नु भएको रहेछ, खोइ त छोरा छोरी।
2: छोरा स्कुल गएको छ, छोरी पनि बाख्रा चराउँदै त होली।
4: सावधान, छोरा छोरी एकै हुन्, कसैलाई काका कसैलाई पाखा नगरौ।
1: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251।
3: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट्स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर, सम्पर्क नम्बर 98052 67 93 97 56 50 960। दोस्ती टू मिट्स।
2: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
3: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615553050, 0615589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
5: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
6: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
1: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
8: जल उठाउने स्थान पोखरा एक गाईघाट, बिहान 7 बजे जलार्पण, श्री केदारेश्वर महादेव बोलबम धाम, लेक साइड, पोखरा।
1: अनुरोधक, श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति, बोलबम धाम बैदाम।

0: हजुर नमस्कार नमस्कार फेरि पनि नमस्कार साथमा लोक सांगीतिक अभिवादन जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको नियमित कार्यक्रम लोकलहरीको पर्खाईमा रहनुभएका तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै आजको दिन पनि म तपाईँकै सहयात्री प्रीति गिरी उपस्थित भइसकेकी छु कार्यक्रममा लोक चौधरी लिएर। कार्यक्रम लोक चौधरी तपाईँको आफ्नै प्रिय कार्यक्रम हो। यस कार्यक्रम तपाईँले इन्टरनेट अनलाइन को www.लगइन गरेर रेडियो सफलताको फेसबुकबाट रेडियो सफलता 103.4 मेगाहर्जबाट विश्वभरकै साथ सुन्न सक्नुहुनेछ। कार्यक्रम लोकलहरी तपाईँको आफ्नै प्रिय कार्यक्रम हो। कार्यक्रम लोकलहरी लोक चौतारीमा हामी हाम्रै गाम बेसी उकाली ओह्राली भन्ज्याङ चौतारी वन पाखा घाँस दाउरा मेला पाता पानी पन्द्रो डाँडा काँडा खोला नाला कुना कन्दनामा गुन्जने मिलन बिछोड दुःख सुखमा साथ दिने लोकनाकलाई प्रस्तुत गर्ने गर्छौं। हरेक दिन कार्यक्रमलाई फरक प्रस्तुति अनि फरक शैलीबाट प्रस्तुत गरेर यहाँहरूलाई भरपूर मनोरञ्जन दिलाउने क्रममा जुटिरहेका छौं। आज भने म आइतबारको श्रृंखलामा रहेर एकजना अतिथिको साथमा छु। अतिथिको हुनुहुन्छ भनेर खुन्दुलीमा पढ्नु भएको होला, खुन्दुलीमा नपढ्नुहोस्। कति पनि ढिला नगरिकन आजको अतिथिलाई म कार्यक्रममा स्वागत गर्नतर्फ लाग्नेछु। आजको अतिथि हुनुहुन्छ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश सक्रिय सदस्य हुनुहुन्छ। घर पाग्लुङ भइकन पोखरालाई कर्म थलो बनाएर गीत संगीत क्षेत्रमा आफूलाई अब्बल बनाउन सफल गायिका, विशेष गरी प्रतियोगितात्मक दोहोरीबाट लडेर भिडेर आफूलाई एकदमै स्थापित बनाउन सफल गायिका हुनुहुन्छ सीता परियार हुनुहुन्छ। सीताजी नमस्कार।
1: धन्यवाद। नमस्कार प्रीतिजी,
0: यहाँलाई कार्यक्रममा स्वागत छ।
1: एकदमै धन्यवाद।
0: एकदमै खुसी देखिनु भएको छ नि।
1: धेरै समयको पर्खाइपछि विशेष गरी रेडियो सफलता त्यसै गरी प्रीति बहिनीसँग भेट हुन पाउँदा अब खुसी नहुने भन्ने त कुरै रहेन।
0: छोटो समयको अवधिमा कार्यक्रममा निम्तलाई स्वीकार गरिदिनुभयो त्यसको लागि पनि आभारी छु।
1: हजुर,
0: पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ? हजुर,
1: पछिल्लो समय यस्तै हो। अब अघिल्लो पछिल्लो सबै समय गीत संगीतमै व्यस्त छु। गीत संगीत बाहेक अब पारिवारिक।
0: हजुर, देश विदेश खाइसक्नु भएको छ यहाँले है। पछिल्लो समयमा धेरै एल्बमहरू पनि गर्नु भएको छ।
1: हजुर,
0: धेरै बसाई कति समय रह्यो?
1: 5 महिना।
0: पहिलो विदेश यात्रा कुन ठाउँ भएको?
1: जापान।
0: हजुर, जापान।
1: हजुर,
0: बाग्लुङ समाजले
1: होइन, गलकोट समाज।
0: गलकोट समाजले यहाँलाई जापान बोलाउनु भयो। कस्तो रहेको थियो पहिलो कार्यक्रम?
1: एकदमै त्यो मेरो पहिलो कार्यक्रम थियो। मनमा धेरै खालका कुराहरू थिए, अब कस्तो हुने होला, के हुने होला, नेपालमा त गाइराखेको, विदेशमा गाउँदा विदेशमा बस्ने दर्शक श्रोताहरूले कस्तो खालको गीतमा रमाउन खोज्नुहुन्छ होला भन्ने अनेक प्रश्नहरू थिए। त्यो माथि पनि म पहिलो वैदेशिक यात्रा मेरो माइती घर गलकोट भएको हिसाबले, म गलकोटी चेली पनि भएको हिसाबले मलाई गलकोटीहरूले सपोर्ट गरेर जापान पुर्याउनु भएको थियो। अनि मलाई पहिलो कुरा त गलकोट समाजले आयोजना गरेको कार्यक्रममा जापान गइरहँदाखेरि उसै पनि खुसी हुने भयो। त्यो माथि पनि अब त्यहाँ थुप्रै मेरा पहिलाका अब आफ्नो आफन्तहरू साथी सङ्गीहरू भेट्ने एउटा जुन माहौल खुसी मिल्यो होइन, त्यो साङ्गीतिक यात्रा मैले यत्रो लामो समय हिँडेको बाटो, फेरि म त्यही हिसाबले त्यहाँ मेरा थुप्रै आफन्तहरू कर्म गर्न गइराख्नु भएको छ। उहाँहरूलाई म मनोरञ्जन दिन जाँदाखेरि हाम्रो छोरी छोरी हाम्रो चेलीबेटी आउनुभएछ भनेर उहाँहरूलाई पनि छुट्टै खालको खुसी भयो, मलाई पनि छुट्टै खालको रमाइलो खुसी।
0: कति वर्ष आइरहे जापान?
1: जापान त भिजा त मेरो 3 महिनाको थियो। अनि म त्यति बेला यता लाइफ दौरीमा पनि हल्का हल्का रमाइलै माहौल थियो नि त, अनि त्यो भएको हिसाबले जाँदा आउँदा गरेर जम्मै हप्ता बसेँ।
0: एकदमै
1: रमाइलो भयो। अनि
0: कमाई पनि राम्रै भयो होला।
1: कमाई पनि हजुर ठिक
0: माइतीहरूको माया पाउनुभयो।
1: सबैभन्दा ठुलो कमाई नै त्यही हो, आफ्नो आफन्त आफ्नो दर्शक श्रोताहरू आफूले कतिको कर्म गरिएछ कतिको भएछ भनेर हामीले यसै गरिरहँदा चाहिँ थाहा नहुने रहेछ। आफ्नो देश छोडेर परदेशमा गइसकेपछि आफूले के गरिएछ भन्ने कुरा अलिकति महसुस चाहिँ बाहिरतिर जाँदा हुने रहेछ जस्तो मलाई लाग्यो।
0: एकदमै जापानबाट फर्किनु भयो अनि लगत्तै नयाँ एल्बम गर्नुभयो, एल्बम गरेरै जानु भएको थियो? कति ग्याप रहनु भयो?
1: होइन होइन, मैले तत्कालै भन्दा पनि यसो मेसो मेलो मिलाएर त्यही वरिपरिमा गरेँ होला।
0: पहिला हजुर विशेष गरी प्रतियोगी दोहोरी गायिका हुनुहुन्थ्यो, प्रतियोगितामा लड्दै भेट्दै त्यो कतिको सम्झना हुन्छ त्यो क्षणहरू अहिले?
1: होइन, त्यो त आफू हिँडेको बाटो
0: पहिला भइसक्नु भयो है धेरै ठाउँमा, अहिले जस्तो त्यति बेला सजिलो पनि सहज पनि थिएन। अहिले त हरेक म्यासेन्जर ग्रुपहरूमा एउटा नेम लागिसके पछाडि हामी जहाँ भन्यो त्यहाँ प्रतियोगितामा उपलब्ध हुन सकिन्छ, उपस्थित हुन सकिन्छ, कतै मेला महोत्सवमा त्यस्तै सहज छ। तर त्यति बेला चिठीको जमानामा पनि हजुर होइन धेरै प्रतियोगी गायिका भएर धेरै ठाउँमा हिँड्नुभयो।
1: हजुर, हजुरले भने जस्तै चिठीको जमाना हुँदा पनि थाहा पाएसम्म नगएको मेला महोत्सव कहीँ पनि छैन होला सायद। कृति म होइन प्राय हामी एउटै एउटै व्यासको पनि हो जस्तो मलाई लाग्छ, अनि हामी भेट्थ्यौँ पनि होइन धेरै ठाउँमा भेट पनि हुन्थ्यौँ, कतै जित कतै हार, अब त्यो त जिन्दगीको छुट्टै पाटो रह्यो। थिएन पैसा हुन्थेन, प्रतियोगिता छ, अब कुनै संस्थाले नाम दर्ता त गरिदिन्छ होइन, अनि व्यक्तिगत आफूसँग खर्च गर्नको लागि पैसा पनि हुन्थेन। अब कतै सरसापट गरेर हुन्छ कि अब कसरी हुन्छ, त्यो बेलामा पनि त्यसरी माहौल मिलाएर हामी
0: त्यति बेलाकै समयमा जब प्रतियोगितामा हिँड्दाखेरि गाह्रो हुने समय थियो नि त होइन, त्यति बेला होइन कस्तो क्षेत्रमा लागेछु म होइन सोच्छु, म घरबार जमाउँछु अथवा देश विदेशतिर जान्छु होइन, त्यसले काहीँ त्यो मनसाय लाग्यो कि लागेन?
1: होइन, त्यस्तो त मलाई गीत सङ्गीतमा लागेको भएर अझै पनि मलाई त्यस्तो छैन, किनभने मैले गीत सङ्गीतबाट मेरो आफ्नो रहरको पेसा हो होइन, गीत सङ्गीतबाट मैले जे पाएँ त्यो मेरा लागि अथाह छ जस्तो लाग्छ कि मलाई, किनभने अब म कतिपय मान्छेहरूले लुकाउनुहुन्छ आफ्नो कुराहरू, म अब एउटा पारिवारिक मान्छे होइन, बच्चाको आमा भइसक्दा पनि म यो क्षेत्रमा लागेर मैले परिवार मेरो गीत सङ्गीतको यात्रा होइन मैले त्यो सबै कुरालाई लगभग मिलाएरै हिँडेको छु होला जस्तो लाग्छ मलाई, अनि त्यो भएको भएर मैले घरबार गर्न पाएको भए यता नलाएर भन्ने पनि मलाई छैन, घरबार गरेर गीत सङ्गीत मेरो भन्ने पनि छैन, त्यो दुइटै कुराले अहिलेसम्म साथ दिइरहेको छ, भगवानको कृपाले अझै पनि साथ दिन्छ भन्ने आशा पनि छ, त्यसैले म गीत सङ्गीतमा लागेर एकदमै खुसी छु।
0: हुन्छ, यति बेला यहाँको मुखारविन्दुबाट कुनै एउटा मिठो गीत यहाँको आवाजसँगै रहेका गीतहरू एउटा गीत सुन्छौँ है त?
1: हुन्छ, पछिल्लो समयमा मेरो आफ्नै युट्युब च्यानलबाट आएको गीत छ सकुनी पासा, धेरैजनाले छोटो समयमा एकदमै माया गर्नुभएको थियो, टिकटकमा पनि 5 लाखभन्दा बेसी टिकटक बनाइएको छ,
0: सिडी भिसिडीको जमाना थियो
1: हजुर,
0: सिआरबिटी पिआरबिटी पनि चल्यो, अहिले बढी टिकटकमा लोकप्रियता कमाउँदैछ गीत हुन्छ, त्यति त हामी सुन्छौँ।
1: यो गीतमा मलाई साथ दिनुभएको छ पछिल्लो समयमा एकदमै मौलिक आवाजको धनी ईश्वर सिंह, त्यसै गरी प्रकाश सपुतजीले मलाई नाचेर साथ दिनुभएको छ, मुरलिङमा साथ दिनुभएको छ देवी गर्भुजाजी, उहाँहरू सबैजनालाई एकदमै सम्झन चाहन्छु। र यो गीतमा विशेष गरी यो गीतको मेलदण्ड भनेको हाम्रो एसबिएन किस्मतजी जुनले सङ्गीत संयोजन गर्नुभएको छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिँदै सम्झँदै सो यो गीत गाउन चाहन्छु, स्वीकार्नु होला।

0: भारत।
1: त्यही मिठो गीत हामी सोही गीत कार्यक्रममा प्रस्तुत गर्नेछौँ। त्यसपछि लगत्तै छोटो व्यापारी विश्रामतर्फ लाग्नेछु। विश्रामपछि म आउने छु, तपाईँ सुन्दै गर्नुहोला कार्यक्रम।

0: हेलो
1: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउसकिपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा
4: फोन नम्बर 061-587-915
6: होइन ए बुढा बिहान बिहान कहाँ हिँड्न लाग्यौ
7: मेरी आमै नि घर बनाउन लाग कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
8: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक फोन नम्बर 061-541-984 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 061-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौं असल उपभोक्ताको परिचय दिउँ
11: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस् दुबई कतार साउदी मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर कुक किचन हेल्पर वेटर सेक्युरिटी गार्ड फ्याक्ट्री वर्कर डेलिभरी बोय ड्राइभर हाउसकिपिङ हेल्पर क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस् खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड नागढुङ्गा पोखरा कास्की फोन नम्बर 061-553-071 98067-81234 97050-77123 व्हाट्सएप नम्बर 98011-77123 तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरानी हजुर अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा तात चिकन बिरानी चालपा रोड।

0: आजै पुनः स्वागत छ कार्यक्रम लोक चौतारीमा. स्वागत छ यहाँलाई फेरि पनि.
1: फेरि पनि धन्यवाद छ.
0: कति खुसी हुनुहुन्छ है?
1: कस्तो खुसी देखिरहनु भयो.
0: हाँसेर बोल्नुपर्छ. अत्यन्तै संस्कारी पनि हुनुहुन्छ. हाँसिनी, खुसिनी, रसिनी, बाग्लुङ्गेली.
1: बाग्लुङ्गेहरू यस्तै हुन्छन्.
0: विश्राम अगाडि यहाँकै आवाज मनाइरहेको मिठो साङ्गीतिक कसरी प्रस्तुत भइसकेको छ. गीत त कति छन् चित्त परिवारका. कुन गीत बजाउने हुन्छ कार्यक्रम पनि है. थोरै फेरि गीत सङ्गीतकै छलफल गरौँ एकैछिन. सीताजी, युके जानुभयो, कार्यक्रम दिलाई जानुभयो, जापान जानुभयो. अलिकति म गाउँघरको विगतका कुराहरूतर्फ लागे. आफ्नो परिवारलाई पनि समेट्नु भएको छ. पैसाको लागि सङ्गीत क्षेत्रमा लाग्दाखेरि हाम्रो समाज होइन, महिलाहरूले छोरीहरूले गीत गाउनु हुँदैन, उत्तरी भनिन्छ, छोरी बिताउन गाह्रो हुन्छ, समाजले के भन्छ. हजुर तैले घरबारी भइसक्नु भएको छ. माइतको बुवा आमाले कतिको यो कुराहरू निकाल्नुहुन्थ्यो.
1: यस्तो छ, अब विशेष गरी हाम्रो गलकोट क्षेत्र भनेको त गीत सङ्गीतको एकदमै खानी हो भन्नुहुन्छ होइन. त्यहाँको पानी खाएपछि भनौँ न भैँसीले पनि गीत गाउँछ
0: बनाइन्छ. बुवाले साथ दिनुभयो यहाँको बनाएरै बुझिसकेको.
1: हजुर गाउन
0: है अब वरिपरि छरछिमेकमा अलिकति बढी हुन्छ नि त.
1: हजुर
0: उहाँले चाहिँ के भन्नुभएको छ भनेको छोरी यसरी गीत गाउँदै हिँड्छ अब यसको होइन अलिकति केही सुन्नु पऱ्यो.
1: त्यो त अब मैले पहिला दिएका इन्टरभ्यूहरूमा पनि भनिरहेको छु. अब गाउँघरका कुराहरू त त्यस्तै कसलाई के मनपर्छ कसलाई के मनपर्छ होइन. अब एउटा घरमै बसिराखेर बिहान बेलुका आफ्नो घरको काम गर्ने होइन, आफ्नो दैनिकी गरेर मात्रै घरै बस्ने छोरीलाई पनि ए बाहिर निस्किन्न भनेर पनि त्यही कुरा गर्नु होइन. अनि फेरि हामी अलिकति घरबाट बाहिर निस्केर फेरि ल न त केही गरौँ भनेर हिँड्नेलाई पनि फेरि त्यही अनुसारको कुरा गर्ने. यो छरछिमेकको कुरा सुन्यो भने त यस्तो समाज नभई पनि हुँदैन
0: होइन.
1: समाज भएर पनि समाजको हरेक खालका कुराहरूलाई सुनेर मनमा लिएर हिँड्यो भने अब त्यो भनौँ न आफूले सोचे जस्तो केही पनि गर्न सक्दैन. त्यही भएर
0: सपोर्ट दिइसकेपछि बाहिर समाजले के भन्छ.
1: मेरो फेरि आफ्नो तरिका के छ भने कुरा सबैको सुन्ने निर्णय आफ्नो गर्ने भन्छ. त्यही भएको भएर अब त्यो कुरालाई मतलब गरिएन, त्यहाँबाट हिँडियो. अब अहिले ठिकै छ, राम्रै भइरहेछ. त्यो कुराले फेरि कस्तो भयो भने हामीले नराम्रो बाटो हिँड्न दिएन नि त. मेरो समाज यस्तो छ, मेरो परिवार यस्तो छ, म यसरी हिँड्नु पर्छ. फेरि मलाई भोलि बिहान मेरो कतै बाटो बिग्रियो भने लौ मेरो समाजका होइन, मेरो आफन्त, मेरो छरछिमेक, मेरो समाजले कतै औँला उठाउँछ कि मेरो बाबामा माथि म माथि भन्ने पनि भयो. त्यो राम्रो पक्ष पनि हो. हामी समाजमा बाँच्दै गर्दाखेरि आफूलाई मात्रै बाँच्ने भन्दा पनि समाजका लागि पनि सोच्नुपर्छ, बाँच्नुपर्छ होइन.
0: अनि प्रतियोगितामा हिँड्दै गर्दा जतै हारसँगै मजाले रुनु भएको छ, हारेँ ओहो मैले गीत राम्रो गाउँदा गाउँदै पनि होइन, प्रतिस्पर्धीले जितेँ मैले हारेँ भनेर कुनै दिन मजाले रुनु भयो.
1: रोने म फेरि कस्तो छ भने हाँस्नु पनि हाँसिराख्ने होइन, रुनु परे पनि एकदमै दिल खोलेर रुने हो. अनि म एकदमै भावुक खालको छु जस्तो लाग्छ मलाई होइन. त्यो भएको भएर रोएँ म प्रतियोगितामा 0.5
0: कहाँ थियो त्यो खेल.
1: यो खेल हाम्रो यहीँ अमरसिंहमै थियो होइन. त्यति बेला प्रकाश सपुत दाई र म एउटै एक एकजनाले गाउने चलन थियो त्यति बेला. अनि दाई र म छ प्रतिद्वन्दी भइयो. अनि दाईको मेरो सल्लाह के थियो भने त्यति बेला हाम्रो जजमा हाम्रो प्रजापति दाई पुरुषोत्तम दाई अनि दाईहरू हुनुहुन्थ्यो. अनि ठ्याक्क उहाँहरूले हामीलाई शीर्षक दिनुभयो होइन यसमा गाऊ भनेर. अनि दाईले फेरि दाई प्रकाश दाई बाटो मान्छे होइन. अनि मलाई पहिल्यैदेखि फुच्ची फुच्ची भन्ने ए फुच्ची ल तर मिलेर गाम तैँले पनि नहाल्ने मैले पनि नहाल्ने भन्नु होइन. अनि ए म त दाईले भनेपछि भने मक्ख परेमा त्यही अनुसार गाएँ होइन. खेलमा कहिले पनि त्यो नाता सम्बन्ध राखेर त्यो सोचाइमा चाहिँ हिँड्न नहुने रहेछ जस्तो मलाई त्यति बेला फिल भएको. अनि ठ्याक्कै 0.5 म हारेँ. अनि त्यसपछि म एकदमै
0: रोएँ.
1: कार्यक्रम स्थलमा त यस्तो भयो
0: हाँसेरै भयो
1: हाँसेर भन्दा पनि मनमा पीडा थियो होला होइन आजभन्दा लगभग अब 14 वर्ष जस्तो अगाडिको कुरा मनमा पीडा थियो होला अनि हामी खाना खान गइयो ठ्याक्कै कार्यक्रम सकिएपछि होइन उहाँहरूले नै आयोजकहरूले नै व्यवस्थापन गरिदिनु भयो अनि यता उदयबाट सिलेक्ट भएर आएको थियो त्यो कार्यक्रमको नाम गण्डकी वेस्टर्न युनियन लोकधोरी तारा थियो अनि त्यसपछि खाना खान गयो अनि खाना खान गएपछि टेबलमा ठ्याक्कै यस्तो परियो कि होइन बाहिर मतदान त्यहाँबाट त एकदम निस्केर जानु पर्छ त्यो म निस्किसकेँ होइन अनि त्यति बेला चाहिँ म एकदमै भगनिएरै गएको थिएँ त्यस्ता प्रतियोगितामा जित्दै गर्दा खुसीको क्षण हार्दै गर्दा दुःखको क्षण त्यस्ता त जिन्दगीमा थुप्रै अनुभवहरू छन् अझै हुने
0: होला जस्तो लाग्छ कि लाग्दैन
1: लाग्छ प्रतियोगितामा
0: छोड्नु भएको हो कि अब त
1: चट्टै अब यस्तो छ हामीभन्दा धेरै भाइ बहिनीहरू आइसक्नु भयो होइन अब मैले फेरि 69 सालभरि गएको प्रतियोगिताबाट 70 सालमा हाम्रो के भन्छ लोकदोर गीत प्रतिष्ठान समन्वय समिति शिवमा दाई अध्यक्ष हुँदाखेरि अवार्ड कार्यक्रमको सुरुवात भएको थियो नि त्यति बेला एकदमै अहिलेको जस्तो सहज थिएन छन त अहिले पनि गाह्रो छ होइन तर त्यति बेला चाहिँ यो चोक चोकमा पोस्टर पम्पलेटहरू टाँच्ने त्यस्तो त्यस्तो गरेर स्कुल कलेज आर्मी ब्यारेक होइन जहाँ जहाँ मान्छेको अलिक बढी भिडभाड हुन्छ त्यहाँ त्यहाँ गएर भोट माग्ने गरेर त्यो 70 सालको वैशाख जेठतिर कस्तो थियो त्यो अवार्ड त्यति बेला मैले अवार्ड पाएँ अनि त्यसपछि मैले अलिक समय गाइनँ लगभग 6-7 वर्ष जस्तो मैले गाइनँ अनि त्यति बेला सीताले गाउन छोडी भन्ने खालको पनि भयो हाम्रो क्षेत्रमा होइन अनि त्यसपछि मैले
0: यसमा निकै समय हराउनु भयो कि
1: प्रतियोगितामा चाहिँ मैले गाइनँ अब मेला महोत्सवमा यता उता त मैले अब गाएकै थिएँ गीत सङ्गीतबाट टाढा त म कहिले पनि छैन तर ठ्याक्कै देखिने ठाउँमा चाहिँ अलिक भएन अनि त्यसपछि फेरि मैले मसँग एउटा चुनौती थियो होइन म त्यो ग्याप भयो नि त मेरो अब म कसरी आउने त अगाडि भनेपछि अनि यो हाम्रो कल्याण शिर चन्द्र स्मृति दिवसमा त्यहाँ फेरि मैले लगभग 9 वर्षपछि
0: सभागृहमा
1: मैले 9 वर्षपछि फेरि प्रतियोगिता गाएँ मैले जे सोचेको थिएँ अब यो अहिले पछिल्लो समयमा सामाजिक सञ्जालको जुन खालको माहौल छ त्यो माहौल हाम्रो पहिला थिएन होइन अनि हामी ए त्यो गाउँ थियो र भन्ने जस्तो थियो नि त सीता गाउँ छ र कलाकार हो र सीता पनि भन्ने
0: उहाँहरूले त नयाँ नै हो भन्ने जस्तो
1: अझै पनि म नयाँ छु नयाँ भइराख्नु भागेको कुरा पनि हो फेरि होइन पुरानो अग्रज भनेर भन्दा नयाँ नै हो भन्नलाई पनि एकदमै त्यो खुसीको कुरा जस्तो लाग्छ मलाई त्यसपछि गाएँ अनि गाएर मैले त्यहाँको पुरस्कार हासिल गर्न त सकिनँ तर हाम्रो टिमबाट मलाई त्यति बेला हाम्रो सुमन खड्का भाइले साथ दिनुभएको थियो हाम्रो बागलुङको तर्फबाट प्रतिनिधित्व गर्दै हामी दुईजना त्यहाँ त्यो प्रतियोगितामा सहभागी भयौँ अनि त्यति बेला मैले त्यो हुन्छ नि त्यहाँको प्राइजहरू जित्न नपाए पनि एउटा उत्कृष्ट गायक त आफ्नो टिमबाट भएर हामीले त्यति बेला अब त्यो कस्तो एकदमै अनुभव डया थियो के भन्छ चोयाको नाङ्लोमा होइन के भन्छ नाङ्लोमा अनि टक्क त्यो त्यहाँ पुरस्कार राशि अनि त्यो मालाहरूले युज गरेर दिएको अनि त्यो एकदमै जीवनको एउटा छुट्टै पैसा त कमाइयो होइन धेरै धेरै कमाइयो तर त्यो चाहिँ एकदमै मेरो जीवनमा बिर्सन नसक्ने क्षण त्यो थियो अनि त्यसपछि बिस्तारै फेरि यता यो सामाजिक सञ्जालतिर युट्युबतिर यताउता ए ल सीताले गाउँदै रहेछ है ल है अब फेरि गाउनुपर्छ है सीताले राम्रो गाउनु गाएका हो
0: भन्ने जस्तो फेरि गाउँछु म फेरि यसरी लिन्छु
1: त्यसपछि चल्यो अनि इन्द्रनीतिर अब हुन्छ नि त्योभन्दा पहिला मैले सारङ्गी संसारमा त गएको थिएँ मेरो आफ्नो युट्युब च्यानलबाट पनि मैले गएको थिएँ अनि त्यसपछि फेरि त्यो माहौल फेरि फर्कियो क्या अनि म अलिक व्यस्त भएँ अलिक गाएँ अलिक फेरि गीत सङ्गीतमा लाग्नलाई ऊर्जा मिल्यो अनि त्यसपछि बल्ल म देश विदेश चाहिँ फेरि त्यसरी गर्न लागेर अनि म नयाँ भएँ क्या
0: नयाँ भएर आउन अलिकति चर्चा कमाउन यहाँको अनुभव बिचमा थोरै विश्रामले नै फेरि
1: अघि पहिला चाहिँ केटीकेटी भएर गाइयो होइन बिचमा चाहिँ ठ्याक्क अलिक पाको भएर घरबार सम्हाल्न लाइयो अनि फेरि अहिले फेरि हिँड्दाखेरि फेरि नयाँ भएर फेरि केटीकेटी जस्तो
0: क्या मेरो घर परिवारहरू छन् जस्तो लाग्छ कि लाग्दैन मैले
1: त्यो त भर्खरै
0: जस्तो लाग्छ
1: परिवार त बिर्सना त जिम्मेवारीले गर्दा पनि होला सबै कुरा मिलाएर हिँड्दाखेरि अब पहिला जस्तो अलि पहिला एक्लै हुँदा हिँडे जस्तो अहिले त हुँदैन किनभने म एउटा आमा भएको हिसाबले एउटा बुहारी श्रीमती भएको हिसाबले गर्दाखेरि पनि त सबै खालको जिम्मेवारी निभाएर हिँड्दाखेरि एक्लै छु जस्तो त मलाई कुनै पल पनि लाग्छ होइन अब कति बेला बुढाको फोन आइरहेको हुन्छ कति बेला बच्चाहरूले मम्मी भनेका हुन्छन् त्यो एक्लै भएको फिल त कति बेला पनि छैन जे होस् मलाई म फेरि रिनु भए फेरि म नयाँ भएँ जस्तो लाग्छ किनभने म अस्ति पनि मैले एउटा कुरा भने थिएँ म नयाँ भएन त म नयाँ कलाकार हुन पाउनु पनि एउटा ठुलो कुरा हो होइन जस्तो लाग्छ कि
0: अनि सीताजी अहिले 83 सालमा त्यस्तो गीत गर्ने के गर्दै हुनुहुन्छ गरिसक्नु भएको छ या गर्दै हुनुहुन्छ गर्ने मनसाय छ के छ
1: त्यसको गीत परार गर्यो कि हामीले माइती घर
0: हजुर
1: मौलिक गीत त्यसमा लय शब्द हाम्रो कुना परियारजीले लेख्नुभएको छ
0: हजुरको बिनाजु होइन एकदमै चल्यो त्यसको गीत मौलिक पनि थियो है
1: चल्यो भन्दा पनि
0: एघारमा पनि धेरै बजेको गीत हो
1: सबैजनाले मन पारिदिनुभयो
0: हजुर
1: एकदमै अग्रज अग्रज व्यक्तित्वहरूले पनि आफ्नो फेसबुक वालबाट सेयर गर्नुभयो दुई शब्द लेखिदिनु भयो
0: होइन मैले हजुरलाई रोकेँ यो त्यस गीत गरिरहँदाखेरि यो मौलिक त्यस गीत थियो एकदम सरस पनि कमाउनु भयो अहिले पछिल्लो समय लाइब्रेरीहरूको नामले एकदमै विकृति विसङ्गति भित्रिरहेको छ लोकगीत सङ्गीत क्षेत्रमा जस्तै आफै संस्थागत हिसाबले एउटा जिम्मेवारी पदमा हुनुहुन्छ होइन
1: हजुर
0: गण्डकी प्रदेशकी सक्ने सदस्य हुनुहुन्छ
1: हजुर
0: यो विकृति विसङ्गतिलाई के भन्न चाहनुहुन्छ हजुरले थोरै संक्षिप्त बताइदिनुहोस् न
1: होइन अब हामीले के भन्ने के नभन्ने भन्दा पनि हाम्रो क्षेत्र कहाँनिर बिग्रेको छ हामीले कहाँनिर सपार्ने भन्ने कुरा त अब सबैजना जान्ने बुझ्ने नै हुनुहुन्छ हामीले उहाँहरूलाई औँला उठाउनु भन्दा पहिला उहाँहरू आफै सजग भएको राम्रो अब अहिले त पहिला पहिला जस्तो छैन नि त ए यहाँ यस्तो भएको रहेछ भनेर त्यो वर्षौँ पछि थाहा हुने कुरा केही पनि छैन अहिले त उत्ति बेला थाहा हुन्छ अनि जो जोले यो क्षेत्रलाई अलिकति हुन्छ नि अब अलिक सहज हिसाबले फड्को मार्न खोजिरहनु भएको छ उहाँहरूले नै सचेत भएर नगर्ने भने त हामीले त्यो कुरामा धेरै बोल्नुपर्छ
0: जस्तो ज्ञान प्रविधिले फड्को मार्यो त्यति नै अश्लीलता भित्रियो धेरै कलाकारहरू बिग्रे हामीसँगै दाजुबहिनी दिदी भाइ आमा बुवासँग पारिवारिक वातावरणमा दोहोरेकी सुन्न पनि अलिकति हिचकिचाउन पनि भयो भनेर भन्नुहुन्छ दर्शक श्रोताहरूले हामीलाई पनि त्यस्तै लाग्छ सुन्दाखेरि यी सङ्गीत क्षेत्रमा अलिकति मौलिक पनि हराएकै हो त जस्तो भइसकेको छ होइन
1: अलि पहिला त म लोकदोरी गाउने गायिका हो अथवा गायक हो भन्ने पनि अलि असहज हुने भइसकेको थियो
0: कालमा त एकदमै एउटा मनोरञ्जनात्मक किसिमले रमाइलोको लागि घरमा युट्युब मोबाइलहरू होइन टिभीमा हेर्दाखेरि आफूलाई मजा आउने पनि तर सुन्दाखेरि कता गीतहरू होइन एकदमै टिभी नै बन्द गरौँ कि मोबाइल नै बन्द गरौँ कि जस्तो पनि भइदियो होइन अलिअलि पछिल्लो समय चाहिँ अलिकति घट्दै गइरहेछ है
1: हजुर
0: यसलाई हजुरले चाहिँ के भन्न चाहनुहुन्छ
1: त्यही हो मेरो तर्फबाट त मैले सकेसम्म आफूले त्यस्तो खालको गीतहरू गाएको पनि छैन गाउने पनि छैन
0: आफू माझिएर बाजिएर लडेर हिँडेर उठेर आएकी गायिका हुनुहुन्छ है
1: फेरि त्यस्तो भन्दै गर्दा हार्न भएको जिम्रो कहिलेकाहीँ लडबडी होइन सकेसम्म चाहिँ मनबाट त्यस्तो सोच छैन कहिले पनि छिटो बाटो रोजेर हिँडिहालौँ गरिहालौँ होइन यो भइहाल्ला भन्ने छैन बिस्तारै राम्रो हुँदै जान्छ दौडेर छिटै थाकिन्छ बिस्तारै हिँड्यो भने गन्तव्यमा पुगिन्छ त्यसैले जो जसले यो क्षेत्रलाई अलिकति छिटो बाटो अप्नाउनु खोज्नुभएको छ उहाँहरूलाई नै थाहा छ उहाँहरू नै सजग हुनुभयो भने हामीले धेरै बोल्न जरुरी छैन
0: धन्यवाद मिठो हुनाएर राखिसक्नु भएको छ कार्यक्रममा सजै रूपमा आजको अतिथिको रूपमा उपस्थित भइदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद छ हामी यस्तै यस्तै मिठा मिठा गीत सङ्गीतका बारेमा भलाकुसरी गर्दै कार्यक्रमको अतिथि आइसकेका छौँ समय छोटो भयो कि यस्तो भइरहेछ धेरै कुराहरू सोध्न मन छ धेरै गीतहरू छन् एकै दिनमा बज्दैन ती कुराहरू गरेर समेटेर पनि सकिँदैन पछिका व्यवसायमा पनि हामी भेट्ने बाटो गर्दै आज व्यवसायमा अहिले कार्यक्रम लोकसभा सुनेर बस्नुहुने दर्शक श्रोताहरूलाई संक्षिप्त बनाए छोटो बनाए के भन्न चाहनुहुन्छ भन्नुहोस्
1: पछिल्लो समयमा अब
0: बसाइमा पनि हामी भेट्ने दाजु जस्तै आजको बसाइमा अहिले कार्यक्रम लोकसत्तरी सुनेर बस्नुहुने दर्शक श्रोतालाई संक्षिप्त बनाई छोटो बनाई के भन्न चाहनुहुन्छ भन्नुहोस्।

मेरो यो पछिल्लो समयको नयाँ गीत पनि हो. यो गीत के अरे हाम्रो जापानमा कर्मथलो बनाएर एकदमै गीत सङ्गीतलाई पनि माया गर्नुहुने कलाकार दुर्गेश कार्कीजी, त्यसै गरी हाम्रो गोरी भाइको लय शब्द दुर्गेशजीले मैले गाएको गीत हो. यो गोरे थकाली युट्युब च्यानलमा छ यो गीत. सोही गीत गाउन चाहन्छु यहाँहरूलाई. अझै पनि सीता परियारले गाएको गीतको ढोका पुगेको छैन भने सीता परियार हान्नुभयो भने युट्युबमा जति पनि सुन्न पाइन्छ. त्यसैले म अहिले भने खोलीको बगेर गाउन चाहन्छु सीता.

धन्यवाद. हागेन त मिठो गीत यहाँले गुनगुनाइसक्नु भएको छ. यसरी गीत कार्यक्रममा छोड्दै आजको बसाइमा जस्तै पनि श्रोता मित्रहरूले कार्यक्रम लोकचौतारी निहाल्नुभयो, सम्पूर्ण धन्यवाद. र सीतासँगै म पनि उचित गर्न चाहन्छौ. कार्यक्रम सुनेर केही सल्लाह सुझाव छन् भने यहाँको सल्लाह सुझावको सदैव हामी भोगोल रहनेछौ. जय गीत जय सङ्गीत तपाईँको बाँकी फल सुगम सुन्दै गर्नुहोला.

0: ओ पीएसटी ट्रेडर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
1: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल। मोबाइल नम्बर 9860309362 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी। नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840602127।
2: हामी न्यूरोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
5: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे। जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
4: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदा।

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयएलएस र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: के रटोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरी राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-052-21-50 98-251-27-014
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: स्टार ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: हेलो
1: सुनिता
0: हजुर सधैँ कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुसी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
5: फोन नम्बर 061-57-9915
6: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
6: अनि कहाँ छ छोरा यो पसल
7: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि
8: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
6: पोखरा 2 बिन्दावासिनी बस पार्क
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
7: मोबाइल नम्बर 98460-59581
6: 98161-15475
9: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन बिरयानी अनलाइन अर्डरका लागि सम्पर्क 97050-50508 97055-55007 मनसरा ताज चिकन बिरयानी हजुरकै सहर पोखरामा

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 0164529066 0164559066 र मोबाइल नम्बर 98460085851।
2: Studio Time.

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जसको मसँग मलाई स्यालेरी दिएर राखे।
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बी एउटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807715947, 9507325575।
3: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
4: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
3: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9847066642, 9860410081।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी। नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9847020127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मास बारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने?
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
6: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पोसा सामग्रीहरू सुप्रत मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर, 0 किलोमिटर 5, पोखरा। प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98460-43853।
7: सफलता एम्बुलेन्स, अब 24 घण्टा हजुरको सेवामा।
8: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा, 98560-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
7: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 देखि हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: हुन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 59 50 960। दोस्ती टु मिट सप।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59 581
2: 98165 15 475।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
1: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
2: जल उठाउने स्थान पोखरा एक गाईघाट, बिहान 7 बजे जला

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल, अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041।
2: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
3: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
2: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
4: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9856035394।
5: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगनगौडा।
1: तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइन नै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज चिकन बिरानी। अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507। मनसरा ताज चिकन बिरानी, हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635 98460-43853।
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू, यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ, साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171-87488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, फङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856222151, 9850505251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 9807-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 9811-77-123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-5201-79।
4: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
5: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन।
4: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-5141-984, 5141-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-5251-904। अल्मुनियम मेटल उद्योग पर्सेंग 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिऊ।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825170014
3: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061-544-737 मोबाइल नम्बर 9850-28-744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: हामी सुरक्षित छौ उनीहरू संकटमा छन् जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ
6: सफा कपडा संकलनमा हातेमालो गरौ पुरानो तथा सफा कपडाहरू सहयोग गरौ
5: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ
6: कपडामा केवल कपडा मात्र होइन तपाईँको माया र सम्मान पनि हुन्छ
5: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ सफा कपडा संकलन अभियानलाई सफल पारौं
6: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ
5: प्रयास नेपाल पोखरा महानगरपालिका वडा नम्बर 13 बाजापाटन सद्भाव टोल सम्पर्क नम्बर 9850601186 9840335111 सम्पर्क नम्बर फेरि एकपटक 9850635111

0: हेलो
1: हजुर, सुन्छ है, कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्गो चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मलसरा ताप चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जसको मसँग मलाई स्यालेरी दिएर राखे।
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807159947, 9857325575।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636, 9856320325, 9806535480। साथै आयल्स र पीजीका कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गर गहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गर गहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615339904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
7: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ।
6: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0615742525, 9560140, 9560601127 र 9080841440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

सौरिक चाम्रो छुर्पी तिमी जस्तो सुपर बे

0: just a super beauty, quite a sensor boy.
1: नमस्कार म युनिक परियार तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 9821270014
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9116715475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशी को खबर नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्य बाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा बोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0165447337, मोबाइल नम्बर 98560287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz। तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851। श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
5: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे, जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
4: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460662 98460410081। तपाईँको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705055007 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्था हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 9850628104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825177014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा, पितल, स्टील, काँच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 5-0 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856-1246 9852-10504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179।

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कति बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: अनलाइनमा सस्तो दरमा सामानहरू देखाई अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओटिपी लिई खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढ़िरहेकाले यसप्रति सावधान रहनुहुन अनुरोध गर्दछौ।
1: कुनै पनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने ओटिपी दिने नगरौं, ठगी हुनबाट बचौं।
2: जनहितका लागि रेडियो सफलता 103.4 MHz।

0: जीवन भर दिन रात दुख गरेर कमाएको पैसा आफ्ना छोरा छोरीको शिक्षा दीक्षामा खर्चिन्छौ।
1: हामी सन्तानको खुसीको लागि उनीहरूका हरेक इच्छा पूरा गर्छौ।
0: तर सोच्नुहोस् त के हामीले उनीहरूलाई असल संस्कार दिनका लागि पर्याप्त समय दिएका छौ त?
1: यदि दिएका छैनौ भने हामी आफ्ना सन्तानलाई बिगारिरहेका छौ।
0: त्यसैले आफ्ना सन्तानलाई असल व्यक्ति बनाउन उसले गर्ने हरेक कार्यमा आजदेखि मेहनत गर्न सिकाऊ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगा

0: गौरी, अहिले चलेका फिल्मका गीतहरूका भिसिडीजहरू छैनन्, मलाई देखाउनुहोस् न।
1: या बहिनी, के गीतका सिडी मात्र हेर्छौ? मसँग त अस्ति चलेको फिल्मको भिसिडी पनि छ।
0: कसरी हुन सक्छ त्यस्तो? यति छिटो नै बजारमा असली फिल्मका भिसिडीजहरू आउँछन् र भने।
1: अलि सुस्तरी बोल न, मैले पाइरेट भिसिडीहरू पनि बेच्ने गरेको छु कि।
0: साउजी, तपाईँलाई थाहा छ यस्तो कानुनी रूपमा अपराध हो, पक्नुहोस् तपाईँलाई, अब पुलिस आएपछि थाहा पाउनुहुनेछ। आफूलाई फाइदा हुन्छ भनेर पाइरेट भिसिडी अथवा सिडीजहरू नबेचौ, यो कानुनी रूपमा अपराध मानिन्छ।
2: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852521050

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-535-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-99।
2: तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धि का लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम संचालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 9846-00851।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउ
2: पोखरा 2 बिन्दावासिनी बस पार्क।
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 9846-59581
2: 9165-15475।
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
6: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
5: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
7: कन्ट्याक्ट 0615530050 0615589848
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: साउजी जुस पाउन
1: ल लिनुस जुस
0: छोरी एकैछिन सामान लिँदै गर है
2: हस मामु खै हेर्नु पर्यो डेट एक्सपायर हुन्छ भन्थे अंकल यो त डेट एक्सपायर भएको होइन र
1: किन हुनु नि नानी तिमी यति सानो भएर ठुलोलाई सिकाउँछौ
2: के भयो छोरी मामु यो जुस त डेट एक्सपायर भइसक्यो रहेछ
0: खै खै हेर ल हो त रहेछ तपाईँ हामीलाई हेप्नु भएको राख्नुहोस् तपाईँको जुस अबदेखि यस्तो म्यास सकिएको सामान कहिल्यै पनि नबेच्नु होला बालक वृद्ध भनेर कसैलाई पनि नहेपौ म्यास सकिएका सामान बेच्नु जघन्य अपराध हो
3: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ट्ज

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो रुखो सु

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रचाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।

0: तिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरूकुल विद्याश्रम पोखरा छ बैदाम।
2: यत्रो घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरान भइसके।
3: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
4: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरापा 0 किलोमिटर, मोबाइल नम्बर 9856023461, 9826060908।
4: स्टडी एब्रोड, जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक, फोन नम्बर 0615707636, 9856320325, 9806535480। साथै आयल्स र पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
5: हेलो
6: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
5: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण मावीदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334032। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिस, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251।
3: हेलो,
4: हजुर सन्चै, कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
0: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
0: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा।
6: फोन नम्बर 061-587-915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055055007 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातीमाल गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0161547734 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
5: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0161574668 मोबाइल नम्बर 9856028104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
6: होइन ए बुढा बिहान बिहान काहीँ नलाकाऊ
7: मै नि घर बनाउन लाग कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न श्रमिक काष्ठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
8: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
9: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 9 85 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ
11: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो अहिले त सुक्न पो लागिसकेछ मुहान वरपरका रुख नकटौं र सफा राखौं, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौं, भविष्यका लागि संचय गरौं। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौं, पानीको दुरुपयोग नगरौं। स्वच्छ पानी सबैको पहुँच।
12: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ। पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 9852 67793, 97659 50960। दोस्ती टु मिट छ।

0: अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिंग सेन्टर पोखरा सात मास बारमा
1: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिंग सेन्टर पोखरा सात मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840202127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा सात मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: यत्रो घर बनायो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर। हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसकेँ।
3: के चिन्ता लिन्छ हौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
0: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
1: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर मोबाइल नम्बर 9856023461 9826906।